0: जानु पाइन्न, लाखौँ लाख रुपियाँ तिरेर विदेश गएका छन्। यस सम्बन्धी फेरि विचार, फ्री टिकटमा सरकारको धारणा के हो, छिटो छानबिन गरोस् भनेर यो सदनमा मैले पटक पटक उठाएँ, आज म उठाउन चाहन्छु। वैदेशिक रोजगारमा जाने युवाहरूलाई शून्य लागत वास्तविकता हो कि यो भ्रम हो, यस सम्बन्धी थोरै यहाँ बजेट वक्तव्यमा पनि समावेश गरिएछ र सम्बन्धित मन्त्रालयले यसमा ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: जेठ 17 गते प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले संसदमा विरोध जनाउँदै आएका थिए। लुम्बिनी, मधेश र बागमती प्रदेशका दक्षिण भागमा राति भारी वर्षा भएको छ। सरकारको वर्षा मापन प्रणालीले कतिपय ठाउँमा 3 घण्टाको अवधिमा 56 मिलिमिटर पानी परेको जनाएको छ। कोशी प्रदेशको पूर्वी भागमा पनि वर्षा भएको छ। सुदूरपश्चिम र कर्णालीका दक्षिण भागमा समेत हल्का वर्षा मापन गरिएको वर्षा मापन प्रणालीले जनाएको छ। यो वर्षाको क्रम अरू 2 दिन कायम रहने अनुमान छ। अहिले भइरहेको वर्षालाई गैर मनसुनी वर्षा भनिएको छ। ताप्लेजुङमा प्रदेश स्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ। आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार 12 र 13 गते महोत्सव सञ्चालन गरिने भएको हो। महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार महोत्सवले अलैँची खेतीको प्रवर्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा अलैँचीका बोट बिरुवा तथा फलको प्रदर्शनी, अलैँची जन्य उत्पादनको प्रदर्शनी, बगानको अवलोकन लगायत कार्यक्रम समावेश गरिएका छन्। हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ। अमेरिकी सेनाले इरानमाथि नयाँ आक्रमण सुरु गरेको छ। राष्ट्रपति ट्रम्पले भीषण आक्रमण गर्ने बताएपछि यो खबर आएको छ। हर्मुजल घाँटीमा सैनिक हेलिकप्टर खसालिएपछि ट्रम्पले बदला लिने बताउनु भएको थियो। अमेरिकी सेन्ट्रल कमान्डले इरानले गरेको आक्रमणको जवाबमा बहुनिशाना बनाएर आक्रमण गरिएको जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले आक्रमणको पुष्टि गर्नुभएको छ।
2: The president expects us to be strong and resolute with the way that we respond and bring firepower, and we will certainly do that if need be. So we'll strike them hard tonight, and hopefully Iran makes a good decision.
1: केसम, बन्दार अब्बास, सिरिम लगायत इरानका सहरमा विस्फोटका आवाज सुनिएका छन्। यी घटना अघि हर्मुजल घाँटीमा इरानी सेनाले 2 जहाजमा हमला गरेको छ। नर्दर्न आयरल्यान्डको बेलफास्टमा लगातार दोस्रो रात पनि हिंसात्मक प्रदर्शन भएका छन्। आफ्रवासनको विरोधमा भइरहेका प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको छ। सुडानी शरणार्थीले छुरा प्रहार गरेको घटना अदालतमा पुगेका बेला प्रदर्शन भएका छन्। पीडितले एउटा आँखा गुमाएका छन् भने पीडितका आफन्तले प्रदर्शन रोक्न आह्वान गरेका छन्। स्काईका टम पार्मेन्टर प्रदर्शन स्थलमा पुग्नु भएको छ।
3: Stones, bricks, missiles, fireworks going off, fire is being set. We saw the water cannon deployed, and we've seen the police use plastic bullets.
1: बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले रक्षा खर्चका लागि कर बढ्न सक्ने सङ्केत गर्नुभएको छ। सांसदका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री स्टार्मरले कर बढ्न सक्ने सम्भावनालाई नकार्न नसकिने बताउनु भएको हो। कन्जर्भेटिभ दलका नेता केमी भेडनकले सशस्त्र फौजको 3.5 अर्ब पाउन्ड कटौती हुन लागेको दावी गर्नुभएको छ।
4: I asked him if he would rule out tax rises. He did not rule out raising tax rises, so tax rises are coming. He can't borrow more because the markets have no confidence in him. The reason the Prime Minister is in this mess is because he maxed out on spending in his first 2 budgets.
1: छैठौँ संस्करणको खुला ढुङ्गा दौड प्रतियोगिताको उपाधि फेवा ढुङ्गा व्यवसाय संगठनले हात पारेको छ। पोखरा विघ्नस्थल ढुङ्गा व्यवसाय समितिको आयोजनामा प्रतियोगिता भएको थियो। पुरुषतर्फ 26 र महिलातर्फ 9 समूहले सहभागिता जनाएका थिए। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।

0: हिन्दूको हिमालय क्षेत्रमा यो वर्ष औसत भन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ।
1: छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले अध्ययन प्रकाशित गरेको हो। अध्ययनले भूटान, भारत, नेपाल र पाकिस्तान लगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ। यसको बावजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमको सम्भावना उच्च रहने बताएका छन्। कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय भएको इसिमोडका जल विज्ञ मनिष श्रेष्ठले बताउनु भयो। अनियमित वर्षा र तापक्रमको बढ्दो संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ। प्रतिवेदनले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबावका साथै ग्रामीण र सहरी दुवै क्षेत्रमा बढ्दो संवेदनशीलतालाई पनि औँल्याएको छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। हिजोबाट गतिरोध हटेको संसद बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज छलफल जारी रहनेछ। आउँदो आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल जारी रहने भएको हो। बैठकमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। ताप्लेजुङमा प्रदेश स्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ। आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आउँदो असार 12-13 गते महोत्सव सञ्चालन गरिने भएको हो। महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङुहाङका अनुसार महोत्सवले अलैँची खेतीको प्रवर्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा अलैँचीका बोट बिरूवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, बगानको अवलोकन लगायत कार्यक्रम समावेश गरिएको समावेश गरिएका छन्। हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ। मुगलिङ मलेखु सड़क खण्डका चार पुल आगामी असारमा सञ्चालनमा आउने भएका छन्।
1: नागडुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरी खोला, चिरौँदी खोला, गोमती र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि छ। समग्रमा 90% भन्दा बढी काम भएकामा सोही खण्डको हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ। अलकत्राको मूल्य बढेर आउन छाडेपछि काम रोकिएको थियो। सड़क निर्माणको काम 43% सम्पन्न भएको छ। निर्माण कम्पनीले 4,80,59,00,000 यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको छ।
0: अमेरिकी सेनाले इरानमाथि नयाँ आक्रमण शुरू गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भीषण आक्रमण गर्ने बताएपछि यो खबर आएको छ। हर्मुज जल घाटीमा सैनिक हेलिकप्टर खसालिएपछि ट्रम्पले बदला लिने बताउनु भएको थियो। अमेरिकी सेन्ट्रल कमाण्डले इरानले गरेको आक्रमणको जवाफमा बहु निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। केसम, बन्दार, अब्बास, सिरिम लगायत इरानका शहरमा विस्फोटका आवाज सुनिएका छन्। यी घटना अघि हर्मुज जल घाटीमा इरानी सेनाले 2 जहाजमा हमला गरेको छ। नर्दर्न आयरल्याण्डको बेलफास्टमा लगातार दोस्रो रात पनि प्रदर्शन भएका छन्। आप्रवासनको विरोधमा भइरहेका प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको छ। सुडानी शरणार्थीले छुरा प्रहार गरेको घटना अदालतमा पुगेका बेला प्रदर्शन भएका छन्। पीड़ितले एउटा आँखा गुमाएका छन् भने पीड़ितका आफन्तले प्रदर्शन रोक्न आह्वान गरेका छन्। स्काईका टम पार्मेन्टर प्रदर्शन स्थल पुग्नु भएको छ।
2: Stones, bricks, missiles, fireworks going off, fires being set. We saw the water cannon deployed and we've seen the police use plastic bullets.
0: मुलुकका केही स्थानमा आज वर्षाको सम्भावना छ। आज मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो। जल तथा मौसम विज्ञान विभाग अनुसार दिउँसो मुलुकभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: गुद्रुकले पकाउनु पर्दैन, सालीले पकाउनु पर्दैन
1: हो र?
0: तर छन् केटाहरू, मेरो साली चाहिँ साली होइन, के महा साली हो
1: र,
0: केही गरे पनि मान्दैन।

0: आगामी दुई दिन लुम्बिनी बागमती र मधेस प्रदेशका दक्षिणी भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसमविद विनोद पोखरेलले भारी वर्षा गराउने वातावरण अनुकूल बनाउने बादल पछिल्लो 10 घण्टादेखि लागिरहेको जानकारी दिनुभएको हो। भोलि र पर्सी मुलुकका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबका केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेको नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। मुलुकका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबैजसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकामा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने महाशाखाको भनाइ छ। गएको 6 घण्टामा सबैभन्दा बढी मधेस प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यस्तै चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायत ठाउँमा मध्यम वर्षा भएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ। लगातारको अवरोधपछि विपक्षी दलका सांसदहरू बजेटमाथिको छलफलमा सहभागी भएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक नरोक्ने संकेत दिएपछि विपक्षी दलका सांसदहरू बजेटमाथिको छलफलमा सहभागी भएका हुन्। सांसद प्राध्यापक डाक्टर पुष्प कणेलले कर संकलनमा यसअघि असफल भएका अभ्यास बजेटमा देखिएको टिप्पणी गर्नुभयो।
1: 1% थपले गर्दा यसले कर प्रणाली बन्ने होइन, कर प्रणाली बिग्रने हुन्छ र यो कर नतिर्नेलाई चाहिँ पुरस्कृत गर्ने र कर तिर्ने चाहिँ जो नियमित छ त्यो चाहिँ दण्डित हुने थियो। यो परम्परा यहाँ बस्छ। हिजोदेखि थुप्रै यस्ता प्रावधानहरू खारेज भएर, कर फर्सेट आयोग नै खारेज भएर यही विकृतिको कारणले गर्दा हामी अर्को स्थितिमा गएका थियौँ। यसपालि फेरि यसलाई उल्टाएर पुरानै ठाउँमा लैजानु भएको छ।
0: श्रम संस्कृतिका आर्यन राईले वैदेशिक रोजगारीको लागत शून्यमा झार्ने नारा यसपालि पनि आएको भन्दै आश्चर्य नलागेको बताउनु भयो।
2: हरेक लाखौं युवालाई थाहा छ शून्य लागतमा विदेश जानु पाइन्न, लाखौँ लाख रुपियाँ तिरेर विदेश गएका छन्। यस सम्बन्धी फेरि विशेष फ्री टिकटमा सरकारको धारणा के हो छिटो छानबिन गरोस् भनेर यो सदनमा मैले पटक पटक उठाएँ, आज म उठाउन चाहन्छु। वैदेशिक रोजगारमा जाने युवाहरूलाई शून्य लागत वास्तविकता हो कि यो भ्रम हो, यस सम्बन्धी थोरै यहाँ बजेट वक्तव्यमा पनि समावेश गरिएछ र सम्बन्धित मन्त्रालयले यसमा ध्यान दिनुपर्छ लाग्छ।
0: जेठ 17 गतेको प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग राख्दै बैठक अवरोध हुँदै आएको थियो। नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट 4 रानीतालको कालीगण्डकी करिडोर सड़क खण्डमा क्रेन दुर्घटना हुँदा 6 घाइते भएका छन्। गैराति ढोरिनीबाट गैंडाकोटतर्फ आउँदै गरेको क्रेन ओह्रालो सड़कमा ब्रेक फेल भएर सड़कको बायाँ किनारको भित्तामा ठोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ। दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन घर भई हाल मध्यविन्दु 11 बस्ने 25 वर्षका नीरज अस्रामी मगर, क्रेनमा सवार मध्यविन्दु 11का 60 वर्षीय दिलबहादुर कुमाल, 27 वर्षीय निर्मल दराई, 52 वर्षीय पूर्णप्रसाद दराई, 53 वर्षीय अर्जुन बहादुर दराई र 50 वर्षीय अमर दराई घाइते हुनुभएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेज पठाइएको छ। क्रेनमा क्षति भएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले परराष्ट्र सम्बन्धको मामिला पनि गलत प्रचारको शिकार भइरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रीको चीन भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले मूलधारको पत्रकारिताले यसलाई रोक्न सक्ने बताउनु भएको छ।
3: कतिपय कुराहरू चाहिँ मिस इन्फर्मेसन र डिसइन्फर्मेसन्सहरू जस्ता कारणले एकातर्फ नागरिकलाई विश्वसनीय र भरपर्दो सूचना प्राप्त गर्न कठिनाइ उत्पन्न भएको अवस्था पनि छ। यो अवस्थामा समयमा नै सही सूचना जनता समक्ष पुर्याउने जिम्मेवारी हामी सबैको रहेको छ। सही सूचना पुर्याउने सारथीहरू यहाँहरू नै हुनुहुन्छ।
0: सचिव राईले मन्त्री शिशिर खनालको भ्रमणले परम्परागत सम्बन्ध बलियो बनाउने विश्वास लिएको उल्लेख गर्नुभएको छ।
3: छिटै नै माननीय परराष्ट्र मन्त्रीज्यूले चीनको पनि भ्रमण गर्दै हुनुहुन्छ। चीनसँग हाम्रा परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। नेपालको विकास प्रयासमा छिमेकीहरूको सहयोग र सद्भाव महत्वपूर्ण रहन्छ।
0: टर्कीको तनावबीच तेहरानले हर्मुज जलमार्ग सबै प्रकारका जहाजका लागि बन्द गरिएको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमा हवाई आक्रमण गरेसँगै हर्मुज जलमार्ग बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: परराष्ट्र मन्त्री श्री शिर खनालले चीनको भ्रमण गर्नुहुने भएको छ। मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तालिकाबारे छिट्टै जानकारी गराइने बताएको छ। वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै मात्र भारतको 3 दिने औपचारिक भ्रमण गर्नुभएको थियो। संचारकर्मी संघको अन्तर्क्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल लगायत राज्यका सबै निकाय र संचार क्षेत्रको पनि एकमत हुनुपर्ने बताउनुभयो। त्यस्तै मन्त्री खनालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाइने लुम्बिनी फेलोसिप कार्यक्रमको शुरूआत गर्ने, भू रणनीतिक सम्मेलन आयोजना गर्ने, राजधानीको बायोमेट्रिकमा देखिएका चुनौतीलाई समाधान गर्ने लगायत योजना सुनाउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउन सहजीकरण गर्ने भएको छ। गएको आर्थिक वर्षमा 159 स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक गरेका थिएनन्। गएको साउन 12 गतेसम्म पनि 49 स्थानीय तहले बजेट पारित नगरेपछि मन्त्रालय आफै अघि सरेको छ। सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली गठन गरिएको मन्त्रालयले जनाएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग छलफल, अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। विभागीय मन्त्री प्रतिभा रावलले जनप्रतिनिधि र कर्मचारी बीचको सहकार्य, समन्वय र जिम्मेवारीलाई थप मजबूत बनाउन अभियान अघि बढ़ाइएको बताउनुभयो। सर्वोच्च अदालतले विद्यार्थीका मोबाइल फोन नष्ट नगर्न आदेश दिएको छ। गत एसी परीक्षामा चिट चोरेको भन्दै सिराहामा झण्डै 1 करोड़का मोबाइल नष्ट गरिएको भन्दै परेको निवेदनमा सुनवाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आदेश दिएको छ। इजलासले परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगरी सुरक्षित राख्नु भनी गृह मन्त्रालय लगायत जिल्ला प्रशासन कार्यालय सिराहालाई आदेश दिएको छ। सिराहाका परीक्षा केन्द्रहरूबाट 7 आइफोन, 499 एन्ड्रोइड फोन र 5 स्मार्ट वाच जफत गरिएको थियो। ती उपकरणलाई जिल्ला परीक्षा समन्वय समिति सिराहाको निर्णय र तत्कालीन मध्य प्रदेशकी शिक्षा मन्त्रीको घोषणाको आधारमा पानी भरिएको ड्रममा डुबाएर सामूहिक रूपमा नष्ट गरिएको थियो। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया गरिएको छ। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखिएको शाहले बताउनुभयो।
1: अटोइम्युन डिजिज, भास्कुलाइटिस भएर भएको हो। यो रेयर हो। यो यस्तो भास्कुलाइटिस त साधारण किसिमको हुन्छ, तर यसरी नै नसा नै फुट्ने यो 1-5% भास्कुलाइटिसहरूमा चाहिँ फुट्छ।
0: हिन्दूको हिमालय क्षेत्रमा यो वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान भए पनि विपदको जोखिम भने यथावत रहने एक अध्ययनले देखाएको छ।
2: छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबावका कारण यो मौसम झन जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले अध्ययन प्रकाशित गरेको हो। अध्ययनले भूटान, भारत, नेपाल र पाकिस्तान लगायत मुलुकमा औसतभन्दा कम वर्षा हुने तथा क्षेत्रका अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ। यसको बावजुद विज्ञहरूले आकस्मिक बाढी, पहिरो तथा अन्य जोखिमको सम्भावना उच्च रहने बताएका छन्। कमजोर मनसुन भए पनि छोटो अवधिको अत्यधिक वर्षा अझै ठूलो चिन्ताको विषय भएको इसिमोडका जल विज्ञ मनिष श्रेष्ठले बताउनुभयो। अनियमित वर्षा र तापक्रमको बढ्दो समयझनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने अनुमान गरिएको छ। प्रतिवेदनले खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबावका साथै ग्रामीण र सहरी दुवै क्षेत्रमा बढ्दो संवेदनशीलतालाई पनि औँल्याएको छ।
0: फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका केही विवादित विषयलाई लिएर चिन्ता नगर्न भन्नुभएको छ। सोमालियाका रेफ्री ओमर ओर्थनलाई अमेरिका प्रवेश गर्न रोक लगाउनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनु भएको छ। कैयौंले खेलस्थलमा जानका लागि भिजाको समस्या बेहोर्नु परेकामा अन्य कतिपयले टिकटको महँगी खेप्नु परेको छ। फिफाले गर्न सक्ने कामका सीमा भएका उहाँको भनाइ छ। नेपाली समयअनुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली समयअनुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदैछ। ऐतिहासिक प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्ने अवसर यो पल्ट मेक्सिकोले पाएको छ। मेक्सिको सिटीमा घरेलु समर्थकको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 12:45 शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो। थप जो रसनबाट
1: Cheers across Mexico, Canada and the USA takes place at the iconic Azteca Stadium with co-host Mexico facing South Africa. FIFA President Gianni Infantino says it's a moment of joy.
2: It's a moment of celebration, it's a moment of happiness and I am very, very happy.
1: Young Mexican football fans can't wait to experience the tournament.
3: The football is the happiest for me.
4: Football, it's a language.
1: The opening ceremony will feature performances from Shakira and Danny Ocean.
0: यो पल्टको प्रतियोगितामा टोलीहरूको संख्या बढाएर 48 पुर्याइएको छ। 39 दिनसम्म टोलीहरूले 16 अत्याधुनिक रंगशालामा कुल 104 खेल खेल्नेछन्। फिफाले साबिकको 32 टोलीको संरचनालाई परिमार्जन गरेपछि शुरू भएको यो पहिलो विश्वकप हो। यो सँगै शुरूआती चरणमा 4 थप समूह र नकआउट चरणमा राउण्ड अफ 32 नयाँ ढाँचा थपिएको छ। विश्वकपको इतिहासमा सन् 1998 फ्रान्समा भएको प्रतियोगितापछि पहिलो पटक यसरी टोलीको संख्या विस्तार भएको हो। यस्तै सन् 2002 जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेपछिको इतिहासमा यो दोस्रो पल्ट मात्रै प्रतियोगिता एकभन्दा बढ़ी देशहरूमा खेलाउन लागि हो। आज हुने दोस्रो खेलमा समूह एमा रहेका दक्षिण कोरिया र चेक गणतन्त्र मेक्सिको क्वाडा जारामा भिड्नेछन्। क्यानाडा र अमेरिकाले भने भोलि शुक्रबार मात्रै आफ्नो पहिलो खेल आयोजना गर्दैछन्। क्यानाडाले टोरन्टोमा बोस्निया हर्जगोभिनासँग खेल्नेछ भने अमेरिकी टोलीले क्यालिफोर्नियाको एंगलवुडमा पारागुएको सामना गर्नेछ। आजको उद्घाटन खेल अघि मेक्सिको सिटीमा उद्घाटन समारोह आयोजना हुनेछ। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई हराएको छ। पोर्चुगलको लेरियामा भएको खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्दैछ। नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 हराएको छ। अमेरिकाको ओरलान्डोमा भएको खेल इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा छ। यो समूहमा क्रोएसिया, घाना र पानामा छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 विश्वकप खेलिसकेको कोस्टारिका भने यो पल्ट छनौट हुन सकेन। आजदेखि सर्वसाधारणका लागि सर्वोत्तम पेन्ट्स इण्डस्ट्रीज लिमिटेडले आईपीओ बिक्री खुल्ला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी 34 करोड़ रूपियाँको 25% अर्थात 8,50,00,000 रूपियाँ बराबरको 8,50,000 कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यो मध्ये 10% अर्थात 85,000 कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकिएको छ। यस्तै कम्पनीले 42,000 कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले 17,000 कित्ता शेयर कर्मचारीका लागि छुट्याई बाँकी 7,05,50,000 रूपियाँ बराबरको 7,05,500 कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो। सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट 900+ किलो अवैध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले गैराति 922 किलो गाँजासहित एउटा पिकअप गाड़ी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। लक्ष्मीनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको वान्टन पिकअप गाड़ीलाई भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले पीछा गरेको थियो। चर्किएको तनावबीच तेहरानले होर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमा हवाई आक्रमण गरेसँगै सबै प्रकारका जहाजका लागि होर्मुज जलमार्ग बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बुधबार गरिएका यी आक्रमण इरानको अनुचित र निरन्तर आक्रमणको जवाफ भएको अमेरिकी सेनाले बताएको अल जजिराले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। हिजोबाट गतिरोध हटेको संसद बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज छलफल जारी रहनेछ। आउँदो आर्थिक वर्ष 2082/83 आउँदो आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल जारी रहने भएको हो। बैठकमा आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। मुगलिङ मलेखु सड़क खण्डका चार पुल आउँदो असारमा सञ्चालनमा आउने भएका छन्।
1: नागडुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरी खोला, चिरौंदी खोला, गोमती र हुगदी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि समग्रमा 90% भन्दा बढी काम भएकामा सोही खण्डको हुगदी र चरौंदी खोलाको पुल निर्माणाधीन छ। अलकत्राको मूल्य बढेर आउन छाडेपछि काम रोकिएको थियो। सड़क निर्माणको काम 43% सम्पन्न भएको छ। निर्माण कम्पनीले 4,80,59,00,000 यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको छ।
0: चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी 7 उद्यान निर्माण थालिएको हो। कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार उद्यानमा 300 जडीबुटीका बिरूवा रोपिनेछ। उद्यानमा मौवा, तेजपत्ता, अमला, बेल जस्ता जडीबुटी प्रकृतिका बिरूवा रोपिनेछ। बिरूवा रोप्न सम्झौता भई काम शुरू भएको उहाँले जानकारी दिनुभयो। जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ। यसका लागि कार्यालयले 2,00,000 बजेट विनियोजन गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार माडी 7 रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्नेछ। ओमनको तट नजिकै एउटा व्यापारिक जहाजमाथि भएको अमेरिका आक्रमणको भारत सरकारले कड़ा निन्दा गरेको छ। आक्रमणपछि चालक दलका 3 भारतीय सदस्य बेपत्ता रहेका टाइम्स अफ इण्डियाले जनाएको छ। टाइम्स अफ इण्डियाका अनुसार भारतले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावास मार्फत औपचारिक विरोध दर्ता गराएको छ। ओमनको खाड़ी पार गरिरहेको पलाउको झण्डा बोकेको सेटेबेलो नामको जहाजमाथि आक्रमण गरिएको थियो। जहाजमा 24 भारतीय नाविक सवार रहेकामा 21 उद्धार गरिएको छ। हालैका दिनमा भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि अमेरिकी सेनाले गरेको यो दोस्रो आक्रमण हो। भारतीय अधिकारीहरूले व्यापारिक जहाजहरूलाई निशाना बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका केही विवादित विषयलाई लिएर चिन्ता नगर्न भन्नुभएको छ। सोमालियाका रेफ्री ओमर होर्तानलाई अमेरिका प्रवेश गर्न रोक लगाउनु दुर्भाग्यपूर्ण भएको उहाँले बताउनु भएको छ। कैयौंले खेल स्थलमा जानका लागि भिजाको समस्या बेहोर्नु परेकामा अन्य कतिपयले टिकटको महँगी खेप्नु परेको छ। फिफाले गर्न सक्ने कामका सीमा भएका उहाँको भनाइ छ।
2: We try always to find solutions, but then we need to respect that we are not the kings of the world who can rule over governments and police forces and I don't know what. We are a sports organization. We try to do our best with the means that we have.
0: नेपाली समयअनुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा सुरु हुँदैछ। ऐतिहासिक प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्ने अवसर योपल्ट मेक्सिकोले पाएको छ। मेक्सिको सिटीमा घरेलु समर्थकको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 1:15 शुरू हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो।
3: The first of 104 matches across Mexico, Canada and the USA takes place at the iconic Azteca Stadium, with co-host Mexico facing South Africa. FIFA President Gianni Infantino says it's a moment of joy.
2: It's a moment of celebration. It's a moment of happiness, and I am very, very happy.
3: Young Mexican football fans can't wait to experience the tournament.
4: The football is the happiest for me.
5: Football, it's a language.
3: The opening ceremony will feature performances from Shakira and Danny Ocean.
0: यो पल्टको प्रतियोगितामा टोलीहरूको संख्या बढ़ाएर 48 पुर्याइएको छ। 39 दिनसम्म टोलीहरूले 16 अत्याधुनिक रंगशालामा 104 खेल खेल्नेछन्। फिफाले साबिकको 32 टोलीको संरचनालाई परिमार्जन गरेपछि शुरू भएको यो पहिलो विश्वकप हो।
6: यो PFBS गोर्खा रेडियो हो।

0: श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठकमा आज पनि विरोध जनाएको छ। सभामुखले बैठक शुरू भएको घोषणा गरे लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्लेकार्ड बोकेर उठ्नु भएको थियो। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिनुभएको थियो।
1: हाम्रो माग एउटै छ, 83 साल जेठ 17 गते प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसदको रेकर्डबाट हटाइनु पर्दछ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनु पर्दछ। साथै हाम्रा नियमावलीका विभिन्न नियमहरूलाई अहिले हामीले चाहिँ नै अनदेखा गरेका छौँ। सबै नियमहरू परिपालना गरेर सदनलाई मर्यादित ढङ्गबाट सञ्चालन गरिनुपर्दछ भन्ने माग पनि म राख्न चाहन्छु। त्यति लामो ठुक्कुरा छैन हाम्रो, हामी सदनको अन्य कार्यसूचीमा प्रवेश गर्न तयार छौँ, तर हाम्रो यो माग सम्बोधन गरिनुपर्दछ।
0: यसअघि हिजो पनि बैठकमा बोल्न नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले विरोध गरेका थिए। उनीहरूले वेल घेरेर लामो समय नाराबाजी गरेपछि सभामुखले बोल्नका लागि समय दिनुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको जिक्र गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आर्थिक विधेयकमा करको दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै आयातित सवारीहरूमा 20% राजस्व हिनामिना भएको बताउनु भएको हो। यातायात व्यवसायी ऐनले सवारीको स्तर र त्यसको मापदण्ड विपरीत बढी सीट राख्ने र राजस्व छुट दिने काम भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाइ छ। हिनामिना भएको राजस्वको विषयमा सम्बन्धित निकाय मौन रहेको र मन्त्री र सचिवलाई यसबारे सोद्धा जानकारी प्राप्त गर्न नसकिएको उहाँले बताउनुभयो। 2080 साल यता यस्तो कामबाट 5 अर्ब भन्दा बढ़ी राजस्व हिनामिना भएको भन्दै उहाँले सरकारको ध्यानकर्षण समेत गराउनु भएको छ। बीवाईडी गाड़ी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति खोजेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ़दैछ भनेर सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ। आज बिहान सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार रहेको बताउनुभयो। प्रमाण लिएर आए आफू कठघरामा उभिन तयार रहेको उहाँको भनाइ छ। नेपाल मेडिकल काउन्सिलले काठमाडौँ बालुवाटारको मारिया हस्पिटल मारिया हेल्थ सेन्टर प्रालीमा सिलबन्दी गरेको छ। अस्पतालले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड नै पूरा नगरी गैर कानूनी रूपमा सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले सिलबन्दी गरेको हो। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सक मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि कानूनी कार्यवाही अघि बढ़ाइएको सूचना जारी गर्दै जानकारी गराएको छ। यस्तै काउन्सिलले यो अस्पतालको सेवामा संलग्न 3 चिनिया चिकित्सकको अस्थायी दर्ता पनि तत्कालका लागि निलम्बन गरेको छ। काउन्सिलले संस्थाको बोर्डमा नाम राखेर आचार संहिता उल्लंघन गरेको आरोपमा नेपाली चिकित्सकहरूलाई समेत 3 दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट समयमै ल्याउन सहजीकरण गर्ने भएको छ। गएको आर्थिक वर्षमा 159 स्थानीय तहले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अद्यावधि गरेका थिएनन्। गएको साउन 12 गतेसम्म पनि 49 स्थानीय तहले बजेट पारित नगरेपछि मन्त्रालय आफै अघि सरेको छ। सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली गठन गरिएको मन्त्रालयले जनाएको छ। टोलीहरूले स्थानीय तहमा पुगेर जनप्रतिनिधि कर्मचारी तथा सरोकारवालासँग छलफल अन्तर्क्रिया र समन्वय बैठक सञ्चालन गर्नेछन्। सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट 900 बढी किलो अवैध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा सोराभाग बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले गैराती 922 किलो गाँजा सहित एउटा पिकअप गाड़ी र मोटरसाइकल नियन्त्रणमा लिएको छ। लक्ष्मीनियाबाट सीमावर्ती क्षेत्र तारेगामातर्फ जाँदै गरेको वान्सन पिकअप गाड़ीलाई भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थियो। सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाड़ी र मोटरसाइकल छोडेर भागेका थिए। पिकअप गाड़ीभित्र धानको भूसको बोराले छोपेर लुकाइएको गाँजा फेला परेको प्रहरीको भनाइ छ। ताप्लेजुङमा प्रदेश स्तरीय अलैची महोत्सव आयोजना हुने भएको छ। आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आउँदो असार 12 र 13 गते महोत्सव हुने भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्ण रेडियो हो।

0: अर्थमन्त्री डाक्टर सोनी मुवागले करका दर हेरफेर विवादमा कर्मचारीको दोष देखाउनु भएको छ। कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको वागलेको भनाइ छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकमा रहेकामा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर भएको बताउनुभयो। कर्मचारीले गल्ती भयो भनेपछि त्यसअनुसार जेठ 17 गते आफूले संघीय संसद सचिवालयलाई निवेदन लेखेर त्रुटि सुधारका लागि पठाएको पनि अर्थमन्त्री वागले बताउनुभयो। आफूले दशकौं लगाएर बनाएको छवि धुमिल्याउन खोजिएकोमा खेद प्रकट गर्ने अर्थमन्त्री वागलेको भनाइ थियो। मानवीय त्रुटिका कारण प्लास्टिकको सुटकेसको भन्सार दर 30%बाट झरेर 15% हुन गएको र त्यसलाई सच्याएर 30% नै पुर्याइएको सामान्य विषयलाई पहाड़ बनाएर प्रस्तुत गरिएको उहाँको भनाइ छ। अर्थमन्त्री वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ 15 गते आर्थिक विधेयक पेश गर्नुभएको थियो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सारमा ईभीको कर छलीबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। ईभीको कर छलीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उहाँको माग छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा नेता शाही,
1: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झूठ बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभा महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्नुपर्ने हो भने म पेज नम्बर भनिदिन्छु, 152 नम्बरको पेजमा हेरे हुन्छ। स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले, इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,00,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? सबभन्दा ठुलो कुरा, सबभन्दा अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ? हामीले कसैलाई दोषी करार होइन सम्माननीय सभामुखज्यू।
0: सांसद विपिन कुमार आचार्यले शून्य समयमा उठेका विषयलाई सम्बोधनका लागि तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद आचार्य,
2: यदि यो शून्य समयमा हामीले बोलेका कुराहरू सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन पूर्ण समय भनौँ। तर यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन ब्ल्याक होल समय राखौँ। ब्ल्याक होलमा प्रकाश समेत हराए झैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीडा, संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो। तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ। त्यसैले मेरो पुनः स्पष्ट प्रस्ताव छ, शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस्, ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्। सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने, व्यवस्था नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ। धन्यवाद।
0: पश्चिम नवलपरासीका किसानले धान रोप्न शुरू गरेका छन्। गण्डक नहरमा पानी आएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्ही नन्दन गाउँपालिकाका किसान रोपाईमा व्यस्त भएका हुन्। पाल्ही नन्दन 4 पाल्हीमा खेत रोपाई गरिरहेका किसान राम सिंह कुर्मीले कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेको बताउनुभयो। खेतमा हाल्ने मल नहुँदा र काम गर्ने जनशक्ति पनि नहुँदा पनि धान रोपाई शुरू गर्नु परेको उहाँको भनाइ छ। यसपालि पनि पर्याप्त मल नपाएर धान उत्पादन घट्ने चिन्ता किसानहरूमा रहेको उहाँले बताउनुभयो। यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिकका र दक्षिणतर्फका अधिकांश खेतमा किसानहरूले रोपाई गरिरहेका छन्। पश्चिम गण्डक नहरका प्रमुख तिलक राम बुढाथोकीले पानी खोल्दा 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहरभरि पानी आएको बताउनु भएको छ। रौतहटको बौद्धिमाई 7 बंकुल टोलमा नेपाल भारत सीमा क्षेत्र नजिक लुकाएर राखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा 6 जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले 6 राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: रेडियो पीएफबीएस गोर्खा रेडियो हो।

लागेको छु, डीजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु, हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु, जति पिउन

0: गोरखा रेडियो हो, सैन्य समुदाय मा
1: बेलाय भरी
0: ऑन एयर
1: एप मा
0: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोरखा रेडियो हो।

0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन नाहाचारीले बीवाईडी जस्ता अन्तर्राष्ट्रिय ब्राण्डलाई लक्ष्य गरी बिना प्रमाण आरोप नगराउन विपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बीवाईडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले माग गरेपछि सांसद आचार्यले बिना प्रमाण आरोपित नगर्न भन्नुभएको हो। उहाँले कर तथा भन्सार प्रणालीको यथार्थ जानकारी नराखी भाइरल हुने र हेडलाइन बनाउने होडमा अर्थमन्त्रीमाथि हतारमा प्रश्न उठाउने प्रवृत्ति बढेको बताउनुभयो। जथाभावी आरोप लगाउने कुरालाई सामान्यकरण गर्दा मुलुक र संस्थाको विश्वसनीयता गुम्ने खतरा रहने उहाँको भनाइ छ। सांसद तथा सरोकारवालाहरूले प्रश्न गर्नुअघि विषयवस्तु र प्रक्रियाको गहिरो अध्ययन नगरेको उहाँको दावी छ। भविष्यमा काम नलाग्ने हुने ईभीका ब्याट्रीहरूले ठूलो प्रदूषण निम्त्याउने हुँदा उत्पादक कम्पनीले नै ती ब्याट्री फिर्ता लैजाने व्यवस्था गर्ने वा नेपालमै यसको उचित व्यवस्थापन गर्ने नीति हुनुपर्ने सांसद आचार्यको भनाइ छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सारमा एभीको कर छलीबारे अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। एभीको कर छलीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने उहाँको माग छ। प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राप्रपा नेता शाही,
1: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झूठ बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। सम्माननीय सभामुख महोदय, मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्नुपर्ने हो भने म पेज नम्बर भनिदिन्छु, 152 नम्बरको पेजमा हेरे हुन्छ। स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले, इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको कर तपाईँको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरोला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,00,000 रुपियाँ अघिल्लो सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, सम्माननीय सभामुखज्यू, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिब करिब सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? सबभन्दा ठुलो कुरा, सबभन्दा अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ? हामीले कसैलाई दोषी करार होइन सम्माननीय सभामुखज्यू।
0: यता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीको दोष देखाउनु भएको छ। कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको वाग्लेको भनाइ छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उहाँले 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकमा रहेकामा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर गरिएको बताउनुभयो। कर्मचारीले गल्ती भयो भनेपछि त्यस अनुसार जेठ 17 गते आफूले संघीय संसद सचिवालयलाई निवेदन लेखेर त्रुटि सुधारका लागि पठाएको पनि मन्त्री वाग्लेले बताउनुभयो। आफूले दशकौं लगाएर बनाएको छवि धुम्ल्याउन खोजिएकोमा खेद प्रकट गर्ने अर्थमन्त्री वाग्लेले बताउनुभयो। मानवीय त्रुटिका कारण प्लास्टिकको सुटकेसको भन्सार दर 30% झरेर 15% हुन गएको र त्यसलाई सच्याएर 30% नै पुर्याइएको सामान्य विषयलाई पहाड़ बनाएर प्रस्तुत गरिएको उहाँको भनाइ छ। यता श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठकमा आज पनि विरोध जनाएको छ। सभामुखले बैठक शुरू भएको घोषणा गरे लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्ले कार्ड बोकेर उठ्नु भएको थियो। त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिनुभएको थियो।
2: हाम्रो माग एउटै छ, 83 साल जेठ 17 गते प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसदको रेकर्डबाट हटाइनु पर्दछ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनु पर्दछ। साथै हाम्रा नियमावलीका विभिन्न नियमहरूलाई अहिले हामीले चाहिँ नै अनदेखा गरेका छौँ। सबै नियमहरू परिपालना गरेर सदनलाई मर्यादित ढङ्गबाट सञ्चालन गरिनुपर्दछ भन्ने माग पनि म राख्न चाहन्छु। त्यति लामो ठुक कुरा छैन हाम्रो, हामी सदनको अन्य कार्यसूचीमा प्रवेश गर्न तयार छौँ, तर हाम्रो यो माग सम्बोधन गरिनुपर्दछ।
0: नर्दर्न आयरल्याण्डको बेलफास्टमा लगातार दोस्रो रात पनि प्रदर्शन भएका छन्। आप्रवासनको विरोधमा भइरहेका प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको छ। सुडानी शरणार्थीले छुरा प्रहार गरेको घटना अदालतमा पुगेका बेला प्रदर्शन भएका हुन्। पीड़ितले एउटा आँखा गुमाएका छन् भने पीड़ितका आफन्तले प्रदर्शन रोक्न आह्वान गरेका छन्। स्काईका टम पार्मेन्टर प्रदर्शन स्थल पुग्नु भएको छ।
3: Stones, bricks, missiles, fireworks going off, fire is being set. We saw the water cannon deployed and we've seen the police use plastic bullets.

0: राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले विद्युतीय गाड़ीमा कर गड़बड गरेको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ढाकछोप गर्न थालेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेको सांसद शाहीले अर्थमन्त्री वाग्लेले ढाकछोप गर्न थालेको भन्दै संसदीय छानबिनको माग गर्नुभएको छ।
1: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झुट बोल्नु भएको छ। हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन, अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ। मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ। यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु, 152 नम्बरको पेजमा हेरे हुन्छ। स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले, इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,000 रुपियाँ सरकारले छुट दियो, त्यसको छानबिन गर भनेको छ। र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकले सम्म दिएको छ रिपोर्ट। र यहाँ के हुन्छ कथा, 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन्। गाडी आउँछ 21 गते, भन्सार पास हुन्छ 14 गते, भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो? अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन, यसमा के आपत्ति छ?
0: यसअघि लेखा समिति बैठकमा अर्थमन्त्री वाग्लेले करमा कुनै बदमाशी गरेको प्रमाण ल्याउन चुनौती दिँदै प्रमाणित भए सार्वजनिक जीवन त्याग्ने घोषणा गर्नुभएको थियो।
2: प्रोग्रेसिभ सिटी पनि इन्ट्रोड्युस गरौँ, एसपिरेसनल सोसाइटी मिडल क्लासको एक्सपेन्सनलाई पनि एड्रेस गरौँ, स्वच्छ ऊर्जाको खपत पनि गर्नुहोस् न, 8-10 कन्स्ट्रेन्टलाई म्यानेज गरेर पनि विधेयकपूर्ण निर्णय गरियो। यो भएको विकृतिलाई सुधार्ने क्रममा यस्तो भएको हो। ट्याक्स बढ्दैछ भनेर सूचना दियो, ननसेन्स एभिडेन्स दिएको छ, नभए 10 करोड घाटा हुने गरेर उसले अधार पार्टी पास गर्दैन। यसमा प्रमाण लिएर आउनुहुन्छ, जुन चाहिँ कोही पेपर ट्रेल होला, कोही कम्युनिकेसन्सका कुराहरू होला, ल्याउनुहोस्। म त पठगरामा उभिन तयार छु। अर्ब खर्ब भन्दै आएछन् जथाभावी, 2 अर्ब होइन, स्वर्णिम वाग्लेले 2 रुपियाँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु। यो त चुनौती हो।
0: सत्तारूढ रासपाका सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्नु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद सिंह,
3: जेएनजी आन्दोलन युवाको विद्रोह थियो, युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखिए? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? कर्मचारीले त पायो 20-21% 10% थियो, र त्यसको 10% भने 11 हुन्छ, 21% पायो, तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड जनसङ्ख्यामा कर्मचारी कति छ? मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गरे? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसियामा आसमा कुनै देशै छैन कि जहाँ जिडिपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बेलुन हो, फुकिएको बेलुन लामो समय टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सह महामन्त्री तथा सांसद विपिन आचार्यले संसदको शून्य समयमा राखेका विषयहरू सरकारले व्यवस्था गर्ने गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्य,
4: यदि जनताका पीड़ा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौं। ब्ल्याक होल प्रकाश, ब्ल्याक होलमा प्रकाश समेत हराए झै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीड़ा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ। त्यसैले मेरो पुनः स्पष्ट प्रस्ताव छ, शून्य समयमा उठेका विषयहरू अभिलेखमा मात्र सीमित नगरियोस्, ती विषयहरू तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यान्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्। सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ।
0: रौतहटको मौदीमाई सात बंकुल टोलमा नेपाल सीमा क्षेत्र नजिक लुकाएर राखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झडप हुँदा 6 जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले 6 राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरीका डीएसपी बसन्त गौतमले जानकारी दिनुभएको छ। झडपमा 3 जना सुरक्षाकर्मी सहित 6 जना घाइते भएका हुन्। भारतबाट अवैध रूपमा ल्याएर बंकुल टोलको मस्जिद पछाडि लुकाइराखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ। डीएसपी गौतमका अनुसार झडपमा बौद्धिमाई सातका 40 वर्षीय सुदामा देवी राय, 40 वर्षीय हिरा मतिया देवी यादव, 45 वर्षीय जयलाल ठाकुर हजाम घाइते हुनुभएको छ।
5: नमस्कार। यो PFBS गोरखा रेडियो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ रासुपा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारले ल्याएको बजेटलाई बेलुन जस्तो कमजोर भन्दै कार्यान्वयन नहुने दावी गर्नुभएको छ। मुलुक त्रासको भरमा चलेको र नयाँ बजेटले सीमित वर्गलाई मात्र संरक्षण गर्ने दावी गरेका सांसद सिंहले ऋणको भारीले अब मुलुक जोगाउन नसक्ने अवस्थामा पुगेको तर्क गर्नुभएको छ।
4: यो बजेटबाट खुसी कति ग्रुप है, नेपालको कति पर्सेन्ट जनसङ्ख्या खुसी हो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा निक्षेप किन जम्मा भएछ, किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला र डरले विकास हुँदैन। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। खेतमा किसान 5 रुपियाँ तरकारीमा फलाएर बेच्छ, काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ कहीँ देखिन। यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखि? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? जमिन बाँझो छ, विदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसिया मासमा कुनै देशै छैन कि जहाँ जीडीपी को 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजाउनु हुन्छ, मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। यो अर्थमन्त्रीजी खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ, माने पुरानो ऋण तिर्नलाई ऋण लिन्छु, विकासको लागि होइन। जुन देशको पुँजीगत खर्च 20% हुन्छ त्यो देशलाई भगवान बचाउँछ कि?
3: कांग्रेस सचेत निष्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभएको छ। आज बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
5: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इशारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
3: काँग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिमाथि लक्षित गर्दै संसदमै कविता सुनाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थपलिया,
6: हिजो परराष्ट्र मन्त्रीज्यूले दिनुभएको जवाफ हामीलाई चित्त बुझेको छैन, त्यसै स्वरूप मैले एउटा कविता ल्याएको छु। देश बिर्सिएको दिन, मेरो कविताको शीर्षक छ, तिमीले देश बनाउँछु भन्यौ म ढुक्क थिए, तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै आफ्नै आमाको अस्मितामाथि औंला उठायो, माटो छोएर कसम खायो, तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ अनि आमाको महिमा गाइरह्यौ, तर सन्तान हुनुको कर्तव्य भुल्यौ, काँक्रो कोखको माया बिर्सियौ, त्यसैले आज म ढुक्क होइन, मेरो मन देशको चिन्ताले ढुकढुक ढुकढुक भइरहेको छ, स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला, तर नबिर्स, तिमी माथि असीम भरोसा बोकेर मतको भारी बिसाउने जनतालाई नबिर्स, जनता उभिएको माटोलाई नबिर्स, तिमीले आशिष दिने तिया बा आमालाई नबिर्स, यसरी बिर्सने सिलसिला बढ्दै गयो भने एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ, तर जुन दिन देश बिर्सन्छौ त्यो दिन तिमी कसको शासक बन्नेछौ भन, त्यो दिन तिमी कसको शासक बन्नेछौ।
3: मंगुरको मासु खाएर नवलपरासी पूर्वमा 16 जना बिरामी परेका छन्। कावासती नगरपालिका 14 हेगौलीका स्थानीयहरूले हिजो बंगुर काटेर भोज खाएका थिए। बंगुर काटेर भोज खाएका हेगौलीका 105 घरधुरी मध्येका 16 जनालाई ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने जारी गरिरहेका 35 वेबसाइट र एपहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ। प्राधिकरणले आज पत्रचार गर्दै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई यस्तो निर्देशन दिएको हो। प्राधिकरणले नेपालमा विश्वकपको विशेष र आधिकारिक प्रसारणको अधिकार हिमालयन टेलिभिजन नेटवर्क अर्थात हिमालय स्पोर्ट्स र डिस होम डिजिटल प्राइवेट लिमिटेडले मात्र प्राप्त गरेको प्रष्ट भएको छ। खबर यति नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। आज प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले अब नागरिकलाई व्यवस्था गर्दै ठूलो व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
4: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्त शुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाफ चाहिन्छ।
3: रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दय भएको बताउँदै नागरिकलाई आवश्यक के हो भनेर थाहा नहुने अर्थमन्त्रीलाई विज्ञ भन्न नसकिने उहाँले बताउनु भएको छ।
4: अर्थमन्त्रीज्यूले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गर्नुभएको छ, तर प्रश्न उठ्छ, नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने? हामीलाई आवश्यक के हो भन्ने कुरा पनि अर्थमन्त्रीलाई यति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ? यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो?
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको भन्दै असन्तुष्टि पोख्नु भएको छ।
5: बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नुतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
3: काँग्रेस सचेतक निष्कल राईले अर्थमन्त्रीले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको विषयमा प्रश्न उठाउँदै छानबिन गर्न माग गर्नुभएको छ। आज बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
6: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र उहाँलाई मेरो प्रश्न छ, कसको इसारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोहसर छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
3: बर्दियामा एक दम्पतिले नक्कली सरकारी कार्यालय नै खडा गरेर ठगेको खुलेको छ। ठगी गर्ने बर्दिया ठाकुर बाबा 3 का 24 वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी पक्राउ परेका छन्। उनीहरूले बर्दियाको ठाकुर बाबा नगरपालिका 3 बगनाहाको एउटा घरमा प्रगन्ना तथा बड्का पद सिंचाई विभाग नामको नक्कली सरकारी कार्यालय सञ्चालन गरेका थिए। त्यसको साइनबोर्ड, लेटर प्याड र छाप समेत नक्कली बनाएर स्थानीयलाई जागिर वा रोजगारी दिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत दाङको लमहीमा प्रगना तथा बड्कापथ सिंचाई विभाग नामको साइनबोर्ड लेटरप्याड र छाप प्रयोग गर्दै आएका थिए। साथै कार्यालय सञ्चालन गरिएका घरका धनीलाई घरको तल्ला थप्न लगाएर भुक्तानी नदिएको समेत आरोप छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्री श्री शिर खनालले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। आज राष्ट्रिय सभामा बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिका सम्बन्धमा उठेका विषयबारे स्पष्ट पार्दै मन्त्री खनाल
4: सम्मान्य प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय खास गरी दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमा क्षेत्रमा फिक्स्ड बााउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ। नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण मर्मत दश गजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत संकलन गर्न दुई देशका सीमा सम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत संकलन गर्ने कार्य भइरहेको छ।
3: हिजो मन्त्री खनालले प्रतिनिधि सभालाई सम्बोधन गर्नुभएको थियो। परराष्ट्र मन्त्रीको सम्बोधनपछि राष्ट्रिय सभाको अवरोध पनि हटेको छ। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। आज प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले शाहीले गरीब नागरिकलाई व्यवस्था गर्दै ठूला व्यापारीहरूलाई मात्र पोष्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
5: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्त शुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाफ चाहिन्छ।
3: रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको बताउँदै नागरिकलाई आवश्यक के हो भनेर थाहा नहुने अर्थमन्त्रीलाई विज्ञ भन्न नसकिने भन्दै रोष प्रकट गर्नुभएको छ।
5: अर्थमन्त्रीज्यूले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने कुरा गर्नुभएको छ, तर प्रश्न उठ्छ, नेपालबाट पुँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा रहेका नेपालीलाई नेपालभित्र लगानी गर्न प्रोत्साहन गर्ने? हामीलाई आवश्यक के हो भन्ने कुरा पनि अर्थमन्त्रीलाई यति ज्ञान हुँदैन भने हामीले कसरी विज्ञ भन्न सक्छौँ? यो बजेट 6 खर्ब 57 अर्ब 29 करोड रुपियाँ बराबरको बजेट घाटा छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सरकारसँग मेरो प्रश्न एउटा सरल प्रश्न छ, यो रकम कहाँबाट ल्याइन्छ? फेरि के विदेशीको ऋणको भार फेरि टाउकोमा थोपेर अगाडि बढ्नुपर्ने हो?
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको भन्दै असन्तुष्टि पोख्नु भएको छ। बजेटमाथिको छलफलका क्रममा भाग लिँदै सांसद साम्पाङ,
6: बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्नु जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नुतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
3: प्रदेश अधिवेशनमा हारेपछि राष्ट्रपति गोमा तामाङले पार्टी नै त्याग्नु भएको छ। प्रदेश अधिवेशनमा मतगणनामा पछि परेकी गोमा तामाङले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेको घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेर पार्टी छाडेको बताउनु भएको छ। कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा तामाङ पनि सभापतिकी प्रत्याशी हुनुहुन्थ्यो। त्यहाँ 280 मत ल्याएर चन्द्र राई विजयी हुनुभएको छ। जम्मा खसेको 490 मत मध्ये राईले 51% पूरा गरेकाले उहाँ सभापति निर्वाचित हुनुभएको छ। गोमा यसअघि फागुन 21 चुनावमा सुनसरीबाट प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित हुनुभएको थियो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरू प्रमाणित भए पदै त्याग्ने घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्ले
4: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला सक्दैन। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, एक दुईवटा चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु, 2 रुपियाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
3: वहाँले सार्वजनिक लेखा समितिमा समेत आफू विरूद्ध आएका समाचारहरूको खण्डन गर्दै केही भएका त्रुटि मात्र सच्याएको स्पष्ट पार्नु भएको छ।
4: जेठ 16 गते शनिबार, जेठ 17 गते कर्मचारी साथीहरू आउनुभयो, क्याबिनेटमा गएको प्रयोजनमा त्रुटि नै छैन, क्याबिनेटमा गएकोमा रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनु पर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनु पर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर, संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगि नसकेका हुन सक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यहीँ घाँसेर दिने। पोहोर 5 वटा विषयमा 73 वटा शीर्षकमा संशोधन गरिएको थियो नेकपा नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले, 73 वटा करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सारद्वार, एउटा शुल्क, 3-4 वटा थप स्पष्ट पार्ने गरेर कन्फ्युजन नहोस् भनेर। भन्सारदरकै यत्रो चाहिँ आइरहेको छ, मध्य रातमा के गर्यो भन्ने, त्यो भन्सारदर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 गते, र 17 गते नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सदनमा दिएको जवाफप्रति एमाले सांसद साजिदा सिद्दकीले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा वाग्लेले बोले लगत्तै नियम आपत्ति गर्दै सांसद सिद्दकी
5: उहाँले कुरा गर्दै जाँदा भन्दै जाँदा बजेटमा आएर यो कम्युनिष्टको बजेट होइन, यो हाम्रो बजेट हो भनेर भन्नुभयो। कम्युनिष्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिष्टको बजेट भनेर क्वेसन गर्नुभयो? मलाई लाग्छ हिजका शासनहरू हेर्दै आउँदा, हिजको कम्युनिष्ट सरकार हुँदा देश र जनताले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि हिँडेको थियो, तर आज कम्युनिष्टको बजेट र तपाईँको बजेट के हो भन्ने कुरा यहीँ क्वेरी आउने कुरा भइसक्यो। त्यस कारणले मैले मन्त्रीज्यूलाई भन्छु, मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न। तपाईँले ल्याएका बजेट हामी के अनभिज्ञ हो? हामी यति अनपढ गवार भएर सदनमा आएका होइनौँ? उहाँले सम्मान गर्न पनि सिक्नुपर्छ।
3: यसपछि रासुपाकी सांसद रन्जु दर्शनाले सांसद सिद्दिकीको शैली अपमानजनक भएको भन्दै नियमापत्ति गर्नुभएको छ। उहाँले सिद्दिकीको भनाई संसदको रेकर्डबाट हटाउन माग पनि गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 31.5 लाख बराबरको नगद सहित 2 जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। दिउँसो 1 बजेको उडानबाट काठमाडौँबाट मलेसियाको कुआलालम्पुर जान लागेका 2 जनालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसपी राजकुमार सिल्वालले जानकारी दिनुभएको छ। मोहम्मद इन्ताज अली र मोहम्मद जाकिन हुसैन पक्राउ परेका हुन्। उनीहरूबाट नेपाली, अमेरिकी र मलेसियन रिङ्गिट मुद्राको 31,51,000 बराबरको रकम बरामद भएको छ। उनीहरूलाई बेगेज चेकिङ एरियामा हेर्दा सुटकेसभित्र फल्स बटम बनाएर जान लागेको खुलेको हो। अली नेपालमा 38 पटक र हुसैन 11 पटक आउजाउ गरिसकेका छन्। थप अनुसन्धानका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग बुझाइएको छ। वीर अस्पतालका आवासीय चिकित्सकले भत्ता नपाएको विरोधमा कालोपट्टी लगाएर आन्दोलन शुरू गरेका छन्। रेजिडेन्ट एसोसिएसन अफ नेम्सले 72 घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको छ। रेजिडेन्ट डाक्टरले प्रत्येक महिना 7 गतेभित्र पाउनुपर्ने भत्ता हुनु, 2 महिना बित्दा समेत वैशाख महिनाको निर्वाहता नआएको गुनासो गरेका छन्। न्यानका अध्यक्ष डाक्टर प्रकाश खरेलले अस्पताल प्रशासन र चिकित्सा शिक्षा आयोगसँग पटक पटक छलफल भए पनि हालसम्म कुनै स्पष्ट निर्णय र ठोस समाधान नभएको बताउनु भएको छ। हडतालमा जानुपर्ने स्थिति आए परिस्थितिको जिम्मेवार अस्पताल प्रशासन, चिकित्सा शिक्षा आयोग र सम्बन्धित निकाय नै हुने उनीहरूको भनाइ छ। सर्वोच्च अदालतले शैक्षिक संस्था वा अस्पतालहरूको रहेको प्रदर्शन मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी सभा घेरा आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वकप फुटबल आजदेखि शुरू हुँदैछ उद्घाटन खेल मेक्सिको सिटीमा हुँदैछ
4: उद्घाटन खेलमा आज घरेलु टोली र दक्षिण अफ्रिका भेट्दैछन् आयोजक मेक्सिको घरेलु समर्थकको साथ मैदान उत्रदैछ तर विश्वकपकै पहिलो खेल भएका कारण यो टोलीमाथि दबाव पनि छ यो खेलमा मेक्सिकोका राहुल जिमेनेज र दक्षिण अफ्रिकाका तेबोहो मोकोएनालाई प्रभाव जमाउन सक्ने खेलाड़ीका रूपमा हेरिएको छ विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म एक पटक मात्रै भेट भएको छ सन् 2010 को विश्वकप उद्घाटनमा दुवै टोलीले एक एकको बराबरी खेलेका थिए 16 वर्षपछिको विश्वकप उद्घाटन खेलमै फेरि यी दुई टोली भेट हुँदैछ मेक्सिको 18 विश्वकप खेल्दैछ चौथो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका भने 2010 पछि पहिलो पटक यो प्रतियोगितामा फर्किएको हो मेक्सिको सन् 1970 र 1986 विश्वकपको अन्तिम आठमा पुगेको थियो ती दुवै प्रतियोगिता घरेलु मैदानमा भएका थिए दक्षिण अफ्रिका भने समूह चरणबाट अगाडि जान सकेको छैन फिफा वरियतामा मेक्सिको 15 स्थानमा र दक्षिण अफ्रिका 61 स्थानमा छन् विश्वकपकै दोस्रो खेलमा नेपाली समयको भोलि बिहान 7:45 दक्षिण कोरिया र चेक गणतन्त्र आमुन्ने सामुन्ने हुँदैछन् दक्षिण कोरिया लगातार 11 पटक विश्वकप खेल्दैछ यो टोली छनौट चरणमा प्रभावशाली प्रदर्शन गर्दै सहज रूपमा विश्वकपमा पुगेको हो दक्षिण कोरिया 2002 सेमी फाइनलमा पुगेको थियो चेक गणतन्त्र पछिल्ला 6 खेलदेखि लगातार जितको लयमा छ तर यो टोली 2006 पछि पहिलो पटक विश्वकप खेल्दैछ यी दुई टोली बीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो हालसम्मका तीनवटा मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो चेक गणतन्त्र 1934 र 1962 विश्वकपको उपविजेता पनि हो तर त्यो बेला चेक गणतन्त्र अहिलेको स्वतन्त्र मुलुक भन्दा चेकोस्लोभाकिया थियो चेक गणतन्त्र सन् 2006 मात्रै विश्वकपमा छनौट हुँदा समूह चरणबाटै बाहिरिएको थियो त्यस यता 20 वर्षपछि यो टोली विश्वकप खेल्दैछ
3: राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले विद्युतीय गाड़ीमा कर गड़बड़ी गरेको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ढाकछोप गर्न थालेको दावी गर्नुभएको छ आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद शाहीले अर्थमन्त्री वाग्लेले ढाकछोप गर्न थालेको भन्दै संसदीय छानबिनको माग गर्नुभएको छ
5: यो भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले सम्म संसदीय समितिमा गएर झूट बोल्नु भएको छ हामीले संसदीय छानबिन समिति माग गरेको भनेको रहरका लागि होइन अर्थमन्त्रीज्यूलाई काम गर्न दिनुहुन्न भन्ने हामी मान्यतामा छैनौँ मेरो हातमा आज यो महालेखा परिषदको यो रिपोर्ट छ यो रिपोर्टको पेज नम्बरै भन्न पर्ने हो भने म पेज नम्बर भनिदिन्छु 152 नम्बरको पेजमा हेरे हुन्छ स्पष्ट भनेको छ महालेखा परीक्षक कार्यालयले इभी गाडीहरूमा जुन मोटर छ त्यो मोटरको क्षमतालाई तलमाथि गरेर मात्रै तातो पानी र कोरला नाका र रसुवागढीबाट मात्रै 2,50,83,16,00,000 रुपियाँ सरकारले छुट दियो त्यसको छानबिन गर भनेको छ र देशैभरि गरेर 3,77,44,19,000 छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल उपर गर्नुपर्छ भनेर महालेखा परीक्षकलेसम्म दिएको छ रिपोर्ट र यहाँ के हुन्छ कथा 1 गतेदेखि 14 गतेसम्म 3,000 करिकरी सवारीहरू नेपाल भित्रिन्छन् गाडी आउँछ 21 गते भन्सार पास हुन्छ 14 गते भने करका दरको रेट थाहा नभइकन त्यो कसरी आयो अर्को ठुलो कुरा चाहिँ संसदीय छानबिन समिति बनाउन यसमा के आपत्ति छ
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरू प्रमाणित भए पदै त्याग्ने घोषणा गर्नुभएको छ आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्ले
6: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला सक्दैन र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने एक दुईवटा चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्दिन्छु सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु 2 रुपियाँ र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्
3: उहाँले आफू विरूद्ध आएका समाचारहरूको खण्डन गर्दै केही त्रुटि मात्र सच्याइएको भन्दै स्पष्ट पार्नु भएको छ कांग्रेस सचेतक निष्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभएको छ। आज बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद राई,
2: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो, यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र? उहाँलाई मेरो प्रश्न छ, कसको इशारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेश भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने उहाँ यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ।
3: सत्तारूढ राजसभा सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारले ल्याएको बजेटलाई बेलुन जस्तो भएको भन्दै कार्यान्वयन नहुने दावी गर्नुभएको छ। मुलुकमा त्रासको भरमा चलेको र नयाँ बजेटले सीमित वर्गलाई मात्र संरक्षण गर्ने दावी गरेका सांसद सिंहले ऋणको भारीले अब मुलुक जोगाउन नसक्ने अवस्थामा पुगेको तर्क समेत गर्नुभएको छ।
7: यो बजेटबाट खुसी कति ग्रुप है? नेपालको कति प्रतिशत जनसङ्ख्या खुसी भयो? ब्याङ्कर खुसी भयो भने ब्याङ्कमा निक्षेप किन जम्मा भएछ? किनकि कसैले ऋण लिने अवस्था छैन, किनकि यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन, किन डरको माहौल छ। डरले शासन चल्ला र डरले विकास हुँदैन। संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। खेतमा किसान 5 रुपियाँ तरकारीमा फलाएर बेच्छ, काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ कहीँ देखिनँ। यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखि? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? जमिन बाँझो छ, विदेशी रोजगार रेमिटान्सको भरमा चलिरहेछ। साउथ एसिया माझमा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजम हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खरब बजेटको डेफिसिट हो। यो अर्थमन्त्रीजी खुला खुला बजेट स्पिचमा भन्नुभएको छ कि 4.5 खरब म आन्तरिक ऋण लिन्छु, त्यसमा 3.5 खरब रिपेमेन्टमा जान्छ, माने पुरानो ऋण तिर्नलाई ऋण लिन्छु, विकासको लागि होइन। जुन देशको पुँजीगत खर्च 20% हुन्छ त्यो देशलाई भगवान बचाउँछ कि?
3: सरकारले आर्थिक ऐन मार्फत विशेष छूटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारी कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको यो रिपोर्ट।
8: कति बुझाउनु पर्ने त्यो लेखिदिनु, अनि त्यो पुनर्दर्ता के गर्नु पर्ने सबै गर्ने
9: भए मात्रै पैसा पुग्छ।
8: 125
10: बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
8: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यु गरेर नयाँ दर्ता गर्नु।
10: कति भाडा छ
8: तिर्नु पर्ने? लगभग 22,828 आयो।
10: कति वर्ष भाडा छ? धेरै वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्, तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा,
11: मैले चाहिँ बुझाउनु पर्ने 24,000 किन
10: नभ्याउनु भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
12: कति वर्षको बाँकी थियो स्कुटर?
13: स्कुटरको 10 वर्षको।
12: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
13: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ, त्यो हेरेर यहाँ तिर्न आएको। यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे रिनु 5,000 रे गर्दाखेरि 22,848 पुऱ्याइदियो, 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
10: सरकारले लामो समयदेखि नवीकरण नभएका साधनलाई कानूनी दायरामा ल्याउन र राजस्व संकलन पनि बढाउन यो व्यवस्था लागू गरेको हो, तर यो छुटको सुविधा सकिन अब एक दिन मात्रै बाँकी छ।
3: अब खबर फटाफट।
4: युएईको विमान कम्पनी फ्लाई दुबईले आउँदो असोज 7 दैनिक रूपमै पोखरा दुबई उडान गर्ने, टिकट बुकिङ खुला, पोखरा दुबई नियमित उडान हुने खबरले पोखरेली व्यवसायी उत्साही। भुरीसँगैको मुसलधारे वर्षाले कैलालीमा 2 बिघाको केरा खेती मध्ये 60% नष्ट, बजार लैजाने तयारीका बेला खेती नष्ट हुँदा किसान मारमा। तनहुँको आबु खैरेनी गाउँपालिका दुग्ध किसानलाई प्रोत्साहन गर्दै पालिकाको
3: उत्पादन।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा बजेटमाथि छलफल, करका दर हेरफेरबारे उठेका प्रश्नमा अर्थमन्त्री वागले भन्छन्,
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला।
0: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने,
2: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कडा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व ब्याङ्कले इरान विरुद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्याङ्कन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व सङ्कटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई $60 अर्ब उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बर पछि युरोपेली केन्द्रीय ब्याङ्क ECBले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कडा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रिलमा भएको युद्धविराम व्यवहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लङ्घन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाडीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्,
4: US Central Command said an aircraft
3: अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि सुरु हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रङ्गशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला। 2 अर्ब होइन, 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
0: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली काङ्ग्रेसका निष्कल राईको प्रश्न थियो,
5: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
0: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
6: 20% निरपेक्ष गरिबको रेखा मुनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठुलो हुन्छ, जगलाई कमजोर राखेर रा तला थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
0: त्यस्तै सत्तारूढ दलकै सांसद अमरेश सिंहले बजेटका अङ्कहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
7: साउथ एसियामा आजमा कुनै देशै छैन कि जहाँ जिडिपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजम नै हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै 7 खर्ब बजेटको डेफिसिट हो।
0: सांसद सिंहले बजेटले गरिब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरिबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको करबारे उनले भने,
1: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हो हुन्छ निजी स्कुलमा निजी हस्पिटलमा पनि।
0: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसङ्ग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिसिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौँ।
2: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलानु क्लिक गर्नुहोस् भनेर यसरी धेरै मान्छे यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरिसकेपछि एउटा एपिके फाइल डाउनलोड गर भनेर उक्त एपिके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच गुगल पुऱ्याउने र ब्याङ्कको एकाउन्टमा भएका पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारणले गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
8: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ? यहाँ
2: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौँ पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
9: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानुनी दायरामा ल्याउन के कस्ता प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
10: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण समेत क्षेत्र आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समेत क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
9: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानुनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
11: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने चाहिँ पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउनलाई एक एप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
9: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी बताउँछिन्। सरकारले संरक्षण क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
12: 73-76 हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याप बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो त्रास छ।
9: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोमा मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कडा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
3: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्धसरकारी समाचार संस्थाले हुर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द सुरु भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानीजहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रिलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कारवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नक्कली भूटानी शरणार्थी सम्बन्धी मुद्दामा केही हाई प्रोफाइल नेतालाई झुकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौँले दर्ता गरेको छ. बहसका क्रममा जहरवाला तर्फका वकिलले सो मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली, वहाँका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, वहाँकी पत्नी पूर्व मेयर विद्या सुन्दर साके, कांग्रेस नेत्रीहरू आरजू राणा र मंजू घाटलाई पक्राउ गरेर बयान लिन माग गरिएका थिए. सो मागमा प्रतिवादी तर्फका वकिलहरूले आपत्ति जनाएपछि इजलासमा केही बेर तनाव समेत भएको थियो. त्यसपछि जारीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दिनु भएको थियो. उनीहरूलाई झिकाएर बकपत्र गराउन समेत माग गरिएको छ. यस्तै मुद्दाका प्रतिवादीहरूको सम्पत्ति रोका गर्न समेत जारीकर्ताले निवेदनमा माग गरेका छन्. शुरूमा न्यायाधीशले सो निवेदन दर्ता गर्न नमाने पनि अदालत समय सकिने बेलामा निवेदन दर्ता भएको हो. सो निवेदनमाथि भोलि आफूहरूले बहस गर्ने जारीकर्ताका कानून व्यवसायी स्वागत नेपालले जानकारी दिनुभएको छ. संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज तीन पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेको छ. प्रधानमन्त्री वालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधव कुमार नेपाल र जननाथ खनालसँग छलफल गरेको हो. सुझाव संकलनका क्रममा संयोजक शाह सहितको कार्यदल टोली ललितपुरको मान भवनको पुष्पकमल दाहालको निवास पुगेको थियो. सोही निवासमा पूर्व प्रधानमन्त्री द्वय दाहाल नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो. जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा फुटबल विश्वकप फुटबलका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था वा कम्पनीलाई पूर्व स्वीकृति दिन अनिवार्य गरेको छ. कार्यालयले सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो. अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड़ जम्मा गरेर समुदायमा असर पार्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ. सूचना अनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ. प्राप्त निवेदनमा उल्लेख गरिएका शर्तहरूको अधीनमा रहेर सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कनपछि अनुमति प्रदान गरिने जनाइएको छ. प्रशासनले स्वीकृति बिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भीड़भाड़ गर्ने अमर्यादित, उच्छृंखल, अवांछित तथा गैरकानूनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी पनि दिएको छ. विश्वकप फुटबल आजदेखि शुरू हुँदैछ. उद्घाटन खेल मेक्सिको सिटीमा हुँदैछ.
4: उद्घाटन खेलमा आज घरेलु टोली र दक्षिण अफ्रिका भेट्दैछन्. आयोजक मेक्सिको घरेलु समर्थकको साथ मैदान उत्रदैछ. तर विश्वकपकै पहिलो खेल भएका कारण यो टोलीमाथि दबाव पनि छ. यो खेलमा मेक्सिकोका राहुल जिमेनेज र दक्षिण अफ्रिकाका तेबोहो मोकोएनालाई प्रभाव जमाउन सक्ने खेलाड़ीका रूपमा हेरिएको छ. विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म एक पटक मात्रै भेट भएको छ. सन् 2010 विश्वकप उद्घाटनमा दुवै टोलीले एक एकको बराबरी खेलेका थिए. 16 वर्षपछिको विश्वकप उद्घाटन खेलमै फेरि यी दुई टोली भेटाउँदैछन्. मेक्सिको 18 विश्वकप खेल्दैछ. चौथो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका भने 2010 पछि पहिलो पटक यो प्रतियोगितामा फर्किएको हो. मेक्सिको सन् 1970 र 1986 विश्वकपको अन्तिम आठमा पुगेको थियो. ती दुवै प्रतियोगिता घरेलु मैदानमा भएका थिए. दक्षिण अफ्रिका भने समूह चरणबाट अगाडि जान सकेको छैन. फिफा वरियतामा मेक्सिको 15 स्थानमा र दक्षिण अफ्रिका 61 स्थानमा छन्। विश्वकपकै दोस्रो खेलमा नेपाली समयको भोलि बिहान 7:45 दक्षिण कोरिया र चेक गणतन्त्र आमुन्ने सामुन्ने हुँदैछन्। दक्षिण कोरिया लगातार 11 पटक विश्वकप खेल्दैछ. यो टोली छनौट चरणमा प्रभावशाली प्रदर्शन गर्दै सहज रूपमा विश्वकपमा पुगेको हो. दक्षिण कोरिया 2002 सेमी फाइनलमा पुगेको थियो. चेक गणतन्त्र पछिल्ला 6 खेलदेखि लगातार जितको लयमा छ. तर यो टोली 2006 पछि पहिलो पटक विश्वकप खेल्दैछ. यी दुई टोलीबीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो. हालसम्मका तीनवटा मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो. चेक गणतन्त्र 1934 र 1962 विश्वकपको उपविजेता पनि हो. तर त्यो बेला चेक गणतन्त्र अहिलेको स्वतन्त्र मुलुक भन्दा चेकोस्लोभाकिया थियो. चेक गणतन्त्र सन् 2006 मात्रै विश्वकपमा छनौट हुँदा समूह चरणबाटै बाहिरिएको थियो. त्यस यता 20 वर्षपछि यो टोली विश्वकप खेल्दैछ.
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 31.5 लाख बराबरको नगद सहित 2 जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। दिउँसो 1 बजेको उडानबाट काठमाडौँको बाट मलेसियाको क्वालालम्पुर जान लागेका 2 जनालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसपी राजकुमार सेलवालले जानकारी दिनुभएको छ। मोहम्मद इन्ताज अली र मोहम्मद जाकिर हुसेन पक्राउ परेका हुन्। उनीहरूको साथबाट

0: पहाड़ी जिल्लाका किसान जंगली जनावरले बाली नाली सखा पार्न थालेपछि बाध्य भएर बसाई सराई गरेको सुनिएकै हो। तर तराईका किसानले समेत पहाड़मा जस्तै गरी जंगली जनावरले बाली नाली खाइदिन थालेको भन्दै पीड़ा पोखेका छन्। बुटोलबाट छवि पाण्डे।
1: रूपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुरे तलको बस्तीमा बदेल, दुम्सी, मृग, बाँदर, नीलगाई लगायत जंगली जनावरले किसानलाई शास्ति दिएका छन्। तराईका किसानले लगाएको मकै, चैते धान, आलु जंगली जनावरले खाइदिन थालेपछि किसानको पीड़ा सुरु भएको छ। रूपन्देही सैनमैना सालझन्डेकी राधिका बिक। चुरे पहाड़को काखको बस्ती देवदह नगरपालिकादेखि बुटवल हुँदै सैना मैना नगरपालिका सालजन्नीसम्मको भागमा जंगली जनावरको ठूलो समस्या छ। सामुदायिक वनहरूले वन संरक्षण गर्न थालेपछि वन क्षेत्र भरिएर घना जंगल भएको छ। त्यसको कारण जंगली जनावर बढेका छन्। वन बढेपछि किसानको बाली नाली जोगाउन समस्या परेको छ। तराईमा खास गरी बदेल, तुम्सी र नीलगाईले किसानको बाली दिउँसो मात्रै होइन रातिमा समेत खाइदिन थालेको छ। सैनामाना नगरपालिका दशका रामु अर्याल।
2: मकै बालीमा अलि पछि गसी आलुमा अलि पछि गसी जे भेटाउँछ त्यसले अब त्यस्तै खर्सिने वन्यजन्तु गाईहरूले सताउँछन्। हेर्नु सब बेला बेलामा कहिले बदलले सताउँछ, नीलगाईको पनि समस्या छ। पछिल्लो अवस्थामा बदलले फेरि समस्या बनिरहेको छ। राति पनि आउँछ, दिउँसो पनि आउँछ सर। दिउँसो पनि आउने, राति पनि आउने, अनि खाइदिने मकैहरू खाइदिने, अब खन्ने खोर्सनी बाटो भ्रम पार्दिने, एकै दिन एक डेढ कट्ठा वा पारेर जान्छ।
1: देवदहकी गीता सापकोटा धान, मकै, गहुँ र दलहन खेतीमा जंगली जनावरले समस्या पारेको गुनासो गर्नुभयो। उहाँका अनुसार बदलले धेरै हानि पुर्याएको छ। जंगली जनावरले कुनै कुनै बाली नखाए पनि बाली कुच्ने, होडल्ने गर्दा खेती गर्न गाह्रो भएको छ। चुरे क्षेत्रको तलको बस्ती पुरै खुला भएको कारण जंगली जनावर नियन्त्रणको काम असम्भव देखिएको छ।
0: नेपाल प्रिमियर लिगको फ्रेन्चाइज जनकपुर बोल्ट्सका खेलाड़ी आसिफ शेख रिलिज हुनु भएको छ।
3: जनकपुर बोल्ट्सले अर्को सिजनका लागि सार्वजनिक गरेको रिटेन्सन लिस्टमा शेखलाई नराखेको हो। एनपीएलको प्रावधान अनुसार प्रत्येक सिजन अघि फ्रेन्चाइजी टीमले अधिकतम 7 खेलाड़ी रिटेन गर्न सक्छ। बाँकी खेलाड़ीहरू रिलिज भएर अक्सनमा जान्छन्। बोल्ट्सले सार्वजनिक गरेको रिटेन खेलाड़ीहरूको पोस्टमा आसिफ नदेखिनु भएको हो। 5 खेलाड़ीलाई मात्र जनकपुर बोल्ट्सले रिटेन गरेको छ। रिटेन हुनेमा अनिल शाह, ललित राजवंशी, मयन यादव, विकास अग्री र आदित्य महता छन्। बोल्ट्सले आसिफ सहित किशोर महतो, रूपेश सिंह, पप्पू यादव, सचिन भट्ट, सुभाष कंशकार र तोलबहादुर थापालाई रिलिज गरेको छ।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल 2026 खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था तथा कम्पनीलाई पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ।
3: कार्यालयले सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नुअघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो। अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड़ जम्मा गरेर समुदायमा असर पार्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ। सूचना अनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। प्राप्त निवेदनमा उल्लेख गरिएका शर्तहरूको अधीनमा रहेर सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कनपछि अनुमति प्रदान गरिने जनाइएको छ। प्रशासनले स्वीकृति बिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भीड़भाड़ गर्ने, अमर्यादित, उच्छृंखल, अवांछित तथा गैर कानूनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी पनि दिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद विपिन आचार्यले संसदको शून्य समयमा राखिएका विषयहरू सरकारले व्यवस्था गर्ने गरेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद आचार्य,
4: यदि जनताका पीड़ा, सांसदका प्रश्न र देशका मुद्दाहरू जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौं। ब्ल्याक होल प्रकाश, ब्ल्याक होलमा प्रकाश समेत हराए झै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाबदेता र सरकारको जिम्मेवारी हराउनु हुँदैन। शून्य समय केवल बोल्ने औपचारिकता होइन, यो जनताको पीड़ा, संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो। तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ।
0: अहिले सम्मका खबर यति नै। नमस्कार।

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय
2: अनि
1: स्मार्ट स्पिकर मा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
4: विश्वकप फुटबल आजदेखि शुरू हुँदैछ। उद्घाटन खेल मेक्सिको सिटीमा हुँदैछ।
5: उद्घाटन खेलमा आज घरेलु टोली र दक्षिण अफ्रिका भेट्दैछन्। आयोजक मेक्सिको घरेलु समर्थकको साथ मैदान उत्रदैछ, तर विश्वकपकै पहिलो खेल भएका कारण यो टोलीमाथि दबाव पनि छ। यो खेलमा मेक्सिकोका राहुल जिमेनेज र दक्षिण अफ्रिकाका तेबोहो मोकोएनालाई प्रभाव जमाउन सक्ने खेलाड़ीका रूपमा हेरिएको छ। विश्वकपमा यी दुई टोली बीच अहिलेसम्म एक पटक मात्रै भेट भएको छ। सन् 2010 विश्वकप उद्घाटनमा दुवै टोलीले एक एकको बराबरी खेलेका थिए। 16 वर्षपछिको विश्वकप उद्घाटन खेलमै फेरि यी दुई टोली भेट हुँदैछन्। मेक्सिको 18 विश्वकप खेल्दैछ। चौथो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका भने 2010 पछि पहिलो पटक यो प्रतियोगितामा फर्किएको हो। मेक्सिको सन् 1970 र 1986 विश्वकपको अन्तिम आठमा पुगेको थियो। ती दुवै प्रतियोगिता घरेलु मैदानमा भएका थिए। दक्षिण अफ्रिका भने समूह चरणबाट अगाडि जान सकेको छैन। फिफा वरियतामा मेक्सिको 15 स्थानमा र दक्षिण अफ्रिका 61 स्थानमा छन्। विश्वकपकै दोस्रो खेलमा नेपाली समयको भोलि बिहान 7:45 दक्षिण कोरिया र चेक गणतन्त्र आमुन्ने सामुन्ने हुँदैछन्। दक्षिण कोरिया लगातार 11 पटक विश्वकप खेल्दैछ। यो टोली छनौट चरणमा प्रभावशाली प्रदर्शन गर्दै सहज रूपमा विश्वकपमा पुगेको हो। दक्षिण कोरिया 2002 सेमी फाइनलमा पुगेको थियो। चेक गणतन्त्र पछिल्ला 6 खेलदेखि लगातार जितको लयमा छ, तर यो टोली 2006 पछि पहिलो पटक विश्वकप खेल्दैछ। यी दुई टोली बीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो। हालसम्मका 3 मैत्रीपूर्ण खेलमा दुवै टोलीले एक एक खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो। चेक गणतन्त्र 1934 र 1962 विश्वकपको उपविजेता पनि हो, तर त्यो बेला चेक गणतन्त्र अहिलेको स्वतन्त्र मुलुक भन्दा चेकोस्लोभाकिया थियो। चेक गणतन्त्र सन् 2006 मात्रै विश्वकपमा छनौट हुँदा समूह चरणबाटै बाहिरिएको थियो। त्यस यता 20 वर्षपछि यो टोली विश्वकप खेल्दैछ।
4: जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघ संस्था तथा कम्पनीलाई पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ।
6: कार्यालयले सूचना जारी गर्दै विश्वकपका खेलहरू ठूलो पर्दामा सामूहिक रूपमा प्रदर्शन गर्नु अघि प्रशासनको अनुमति लिनुपर्ने जनाएको हो। अनुमति नलिई रातिको समयमा खेल देखाउने बहानामा भीड़ जम्मा गरेर समुदायमा असर पार्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ। सूचना अनुसार खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। प्राप्त निवेदनमा उल्लेख गरिएका शर्तहरूको अधीनमा रहेर सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कनपछि अनुमति प्रदान गरिने जनाइएको छ। प्रशासनले स्वीकृति बिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भीड़भाड़ गर्ने अमर्यादित उच्छृंखल अवांछित तथा गैर कानूनी गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी पनि दिएको छ।
4: सर्वोच्च अदालतले शैक्षिक संस्था एवं अस्पतालहरूको रहेको प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी सभा भेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ।
6: नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूको पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 23 पुस 2082 प्रदर्शनी मार्गमा पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ आज सार्वजनिक गरेको हो। सर्वोच्चले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। प्रदर्शनी मार्गमा वरपर 2 विश्वविद्यालयका 4 आंगिक क्याम्पसहरू भएकाले सर्वोच्चले प्रदर्शन र ध्वनि प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो। त्यसबाहेक काठमाडौँ मोडल अस्पताल र नेपाल रेडक्रसको रक्त संचार केन्द्र समेत प्रदर्शनी मार्गमै पर्ने भएकाले भ्रिकुटी मण्डपको प्रदर्शनी स्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्न अनुमति दिनु भनी आदेश दिएको छ। प्रदर्शनी स्थलमा सामाजिक व्यावसायिक शैक्षिक बौद्धिक सांस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनी बाहेक अरू सभा सम्मेलनका लागि प्रदर्शनी स्थल भाड़ामा नदिनु भनी आदेश जारी गरिएको छ। प्रकृति मण्डपको प्रदर्शनी स्थलमा विभिन्न राजनैतिक कार्यक्रम समेत आयोजना हुन्थ्यो। सर्वोच्च अदालतले त्यसमा रोक लगाउन आदेश दिएको हो।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: ए केटा हो किन रसाइला
1: आज पारी जिम्माल बाजेको घरमा रमाइलो छ अरे पारी गाउँको केटीहरू पनि आउँछ होला रमाइलो गर्न जानुपर्छ है
0: लु लु हुन्छ
2: ओए केटी हो
3: हाँ भन्न
2: आज जिम्माल बाबुको घरमा रमाइलो छ अरे रमाइलो हेर्न त जाने हो पल्लो गाउँका केटाहरू आउँछ होला पछ्याउरा तान्छ विचार गर है
3: ल ल तैँले चिन्ता नलिन

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भएको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाबमा कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण गरिएको छ। अहिले 1,38,802 मेट्रिक टन मल मौजदात रहेको चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ। मन्त्री चौधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रिने सरकारको अनुमान छ। सरकारले आर्थिक ऐन मार्फत विशेष छूटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारी कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको रिपोर्ट।
4: कति बिलोन पनि त्यो लेखिदिनु अनि त्यो पुनर्दर्ता के गर्नुपर्ने सबै
5: पैसा।
6: बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढ़ी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनुभयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
4: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यू गरेर नयाँ दर्ता गर्ने।
5: कति भाडा छ?
4: तिर्नुपर्ने लगभग 22,828 आयो।
5: कति वर्ष भाडा छ हजुरको?
4: मेरो अलिक पुरानै हो, अलिक बिजी भयो बाहिर।
6: धेरै वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्। तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा।
7: मैले चाहिँ अहिले बुझाउनु पर्ने 24,000 बेसी छ। मेरो ब्लू बुक नभएर
5: बनाउनु पनि
7: भयो।
6: भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
5: कति वर्षको बाँकी थियो स्कुटरको?
8: 10 वर्षको।
5: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
8: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ। त्यो हेरेर यहाँ तिर्न आएको, यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे, रिनु 5,000 रे गर्दाखेरि 22,848 पुर्याइदियो। 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
6: सरकारले लामो समयदेखि नवीकरण नभएका साधनलाई कानूनी दायरामा ल्याउन र राजस्व संकलन पनि बढाउन यो व्यवस्था लागू गरेको हो। तर यो छुटको सुविधा सकिन अब 1 दिन मात्रै बाँकी छ।
3: अब खबर फटाफट।
9: UAE को विमान कम्पनी फ्लाइ दुबईले आउँदो असोज 7 देखि दैनिक रूपमै पोखरा दुबई उडान गर्ने, टिकट बुकिङ खुला, पोखरा दुबई नियमित उडान हुने खबरले पोखरेली व्यवसायी उत्साही। भुरीसँगैको मुसलधारी वर्षाले कैलालीमा 2 बिघाको केरा खेती मध्ये 60% नष्ट, बजार लैजाने तयारीका बेला खेती नष्ट हुँदा किसान मारमा। तनहुको आबु खैरेनी गाउँपालिका दुग्ध किसानलाई प्रोत्साहन गर्दै पालिकाको उत्पादनमा आधारित दुग्ध अनुदान कार्यक्रम मार्फत लिटरमा 6 रूपियाँका दरले 21,00,000 भन्दा बढी वितरण। बागलुङ नगरपालिका अतिक्रमित जग्गा खाली गर्ने तयारीमा, सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउन 15 दिने सूचना। दाङका किसान बर्सिम घाँस खेतीतिर आकर्षित, देउखोरीका 180 परिवार बर्सिम घाँस खेतीमा आबद्ध, गाई भैँसी बाख्रा र कुखुराले समेत मिठो मानेर खाने। बागलुङका 4 पालिकाका 30,000 बालबालिका र किशोर किशोरीलाई निशुल्क दादुरा विरुद्धको खोप दिने तयारी। गलकोट, बडीगाड, तमानखोला र निसी खोलाका 6 महिनादेखि 19 वर्षभित्रकालाई असार 1 देखि 7 गतेसम्म खोप दिइने। र चितवनको माडी 7 जडीबुटी उद्यान बनाइदिए, पार्कमा मौवा तेजपत्ता सहित 300 थरी जडीबुटीका बिरुवा रोपिने।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको पूर्व निर्धारित हवाई आक्रमण र बमबारी रद्द गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको उच्च नेतृत्वसँगको छलफल सकारात्मक भएको र सहमति जुटेकाले आक्रमणको योजना फिर्ता लिएको जानकारी दिनुभएको हो। ट्रम्पले इरानसँगको वार्ता उच्च तहमा पुगेर अनुमोदन भइसकेको उल्लेख गर्दै यस प्रक्रियामा अमेरिका, इजरायल, साउदी अरेबिया, युएई, कतार, टर्की, पाकिस्तान, बहराइन, कुवैत, जोर्डन र इजिप्ट लगायतका मुलुकहरू सहभागी।
1: अहिलेसम्मका
3: खबर यति नै। नमस्कार।

0: फिफा विश्वकप 2026 को पहिलो खेलमा दक्षिण अफ्रिका विरूद्ध मेक्सिकोले शुरूआती अग्रता लिएको छ। मेक्सिकोको एजटेका रंगशालामा शुरू भएको खेलमा घरेलु टोलीले खेलको 9 मिनटमा अग्रता लिएको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेसले गोल गर्नुभएको हो। उहाँले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डिबक्स लाइनबाटै सिधै प्रहार गर्नुभएको थियो। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट नतिजामुखी नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बजेट माथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले गरीब नागरिकलाई बेवास्ता गर्दै ठूलो व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
1: बजेटमा न्यूनतम 2 करोड रूपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रूपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास, पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्तशुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाफ चाहिन्छ।
0: काठमाडौँ उपत्यका अपराध अनुसन्धानले अमेरिका र क्रोएसिया पठाउने भन्दै 40 लाख बढी ठगी गर्ने दुईजनालाई पक्रेको छ। दोलखा सैलुङ 2 कि 45 वर्षीय रुकु कुमारी श्रेष्ठ तथा मोरङ उल्लावारी 6 का 35 वर्षीय शैलेन्द्र साक्यलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभएको हो। उहाँका अनुसार रुकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख र शैलेन्द्र साक्यले क्रोएसिया पठाउने भन्दै 3,50,000 लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। दुवैजनालाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। पहाड़ी जिल्लाका किसान जंगली जनावरले बाली नाली सखा पार्न थालेपछि बाध्य भएर बसाई सराई गरेको सुनिएकै हो। तर तराईका किसानले समेत पहाड़मा जस्तै गरी जंगली जनावरले बाली नाली खाइदिन थालेको भन्दै पीड़ा पोख्न थालेका छन्। बुटुलबाट छवि पाण्डे।
2: रूपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेको चुरे तलको बस्तीमा बदेल, दुम्सी, मृग, बाँदर, नीलगाई लगायत जंगली जनावरले किसानलाई शास्ति दिएका छन्। तराईका किसानले लगाएको मकै, चैते धान, आलु जंगली जनावरले खाइदिन थालेपछि किसानको पीड़ा सुरु भएको छ। रूपन्देही सैन्य मैना सालझण्डकी राधिका बिक
3: सबै घरमै बसेर लहटिन्छ, अनि छेउछेउमा भएका त खाइदिन्छ, साथीमा बँदै ल्याएर खाइदिन्छ। धेरै समस्या आयो त अन्त लगभग जहाँ पनि छ केही न केही उपाय त गर्नै पर्छ, नानी त गाह्रो छ।
2: चुरे पहाडको काखको बस्ती देवदह नगरपालिकादेखि बुटवल हुँदै सैना मैना नगरपालिका सालजन्यसम्मको भागमा जंगली जनावरको ठूलो समस्या छ। सामुदायिक वनहरूले वन संरक्षण गर्न थालेपछि वन क्षेत्र भरिएर घना जंगल भएको छ। त्यसको कारण जंगली जनावर बढेका छन्। वन बढेपछि किसानको बाली नाली जोगाउन समस्या परेको छ। तराईमा खास गरी बदेल, तुम्सी र नीलगाईले किसानको बाली दिउँसो मात्रै होइन रातिमा समेत खाइदिन थालेको छ। सैनामाना नगरपालिका 10 का रामु अर्याल।
4: मकै बालीमा अलि पछि गसी आलुमा अलि पछि गसी जे भेटाउँछ त्यसले अब त्यस्तै खर्सिने वन्यजन्तु गाईहरूले सताउँछन्, हेर्नु सब बेला बेलामा कहिले बदलले सताउँछ, नीलगाईको पनि समस्या छ। पछिल्लो अवस्थामा बदलले यसरी समस्या बनिरहेको छ। राति पनि आउँछ, दिउँसो पनि आउँछ सर, दिउँसो पनि आउने, राति पनि आउने, अनि खाइदिने मकैहरू खाइदिने, अब खन्नी खोर्सनी भाटो घुम पारिदिने, एकै दिन एक डेढ कट्ठा वा पारिदिएर जान्छ।
2: देवदहकी गीता सापकोटा धान, मकै, गहुँ र दलहन खेतीमा जंगली जनावरले समस्या पारेको गुनासो गर्नुभयो। उहाँका अनुसार बदलले धेरै हानि पुर्याएको छ। जंगली जनावरले कुनै कुनै बाली नखाए पनि बाली कुच्ने, होडल्ने गर्दा खेती गर्न गाह्रो भएको छ।
3: दुम्सी अनि त्यसपछि बँदेल धेरै छ, त्यताको खेतीपाती स्याहार्न पाउँदैन, धानलाई पनि गर्छ, खोर्सिने आउने बाला बाला खाइदिने होइन, त्यस्तो त्यस्तो गरिरहेको धान मकै गहुँ अब ती दालहरू नखाए पनि आएर होडल दिन्छन्।
2: चुरे क्षेत्रको तलको बस्ती पुरै खुल्ला भएको कारण
0: अहिलेसम्मका खबरहरूलाई रेडियो हो।

0: सत्तारूढ रासोपाका सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि पोख्नु भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद सिंह,
1: जेएनजी आन्दोलन युवाको विद्रोह थियो, युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखिए? इन्फ्लेसन यति भइरहेको छ, गरिबले के पायो? कर्मचारीले त पायो 20-21% 10% थियो, र त्यसको 10% भने 11 हुन्छ, 21% पायो। तर कर्मचारी कति पर्सेन्ट छ, कति लाग्छ? 3 करोड जनसंख्यामा कर्मचारी कति छ? मेरो चिन्ता मुसर बस्तीमा छ, दलित बस्तीमा, चेपाङ बस्तीमा छ, जुम्लाको स्याउकोलाई कसरी प्रवर्धन गरे? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशी रोजगार रिमिटान्सको भरमा चलिरहेछ। साउथ एसियामा कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामेसम्म टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला।
0: प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गरीब नागरिकलाई व्यवस्था गर्दै ठूलो व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
2: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ, त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास, पेट्रोल र डिजेललाई गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्तशुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने हो? यसको जवाफ चाहिन्छ।
0: काठमाडौँ उपत्यका अपराध अनुसन्धानले अमेरिका र क्रोएसिया पठाइदिने भन्दै 40 लाख बढी ठगी गर्ने दुईजनालाई पक्रेको छ। दुलुखा सैलुङ 2 की 45 वर्षीय रुकु कुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी 6 का 35 वर्षीय शैलेन्द्र साकेलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार रुकु कुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै 35 लाख र शैलेन्द्र साकेले क्रोएसिया पठाउने भन्दै 3,50,000 लिएर सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। दुवैजनालाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको प्रहरीले जनाएको छ। सरकारले आर्थिक ऐन मार्फत विशेष छुटको व्यवस्था गरेपछि वर्षौंदेखि सवारीको कर नतिरेका सेवाग्राहीले धमाधम कर तिर्न थालेका छन्। आरती लम्सालको रिपोर्ट।
3: कति बुझाउनु पर्ने त्यो लेखिदिनु, अनि त्यो पुनर्दर्ता के गर्नुपर्ने सबै
4: पैसा। बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सेवाग्राहीको चाप छ। 10 वर्षभन्दा बढ़ी समयदेखि नवीकरण नगरेका सवारी धनी पछिल्ला 4 वर्षको कर बुझाएपछि अघिल्ला वर्षको बक्यौता छूट पाउने भएपछि खुशी हुँदै कार्यालय पुग्न थालेका हुन्। रामजी बराल लामो समय विदेशमा हुँदा मोटरसाइकलको कर तिर्न छुटाउनु भयो। उहाँ 23,000 बोकेर कार्यालय पुग्नु भएको छ।
3: पुरानो बाइक रहेछ होइन, मेरो नाममा थियो होइन, अनि म बाहिर गएको थिएँ, त्यसको हिसाबमा चाहिँ अहिले यसलाई रिन्यु गरेर नयाँ दर्ता गर्नु।
4: कति भएर छ
3: तिर्नु पर्ने? लगभग 22,828 आयो।
4: कति वर्ष भएर छ हजुरको?
3: मेरो अलिक पुरानै हो, अलिक बिजी भयो बाहिर बाहिर भएर।
4: धेरै वर्षको बाँकी कर र धेरै जरिवाना तिर्नुपर्ने हुँदा सेवाग्राहीले यातायात जाने हिम्मत नै गरेनन्, तर अहिले छुट पाउने भएपछि राहत महसुस गरेका छन्। साधु बाटोका हितेश थापा।
5: मैले चाहिँ अहिले बुझाउनु पर्ने 24,200 छ। मेरो ब्लु बुक नभएर
4: बनाउनु पनि भयो। भक्तपुरका राजु श्रेष्ठले भने कार्यालय पछि सूचना फरक फरक परेकोमा गुनासो गर्नु भएको छ।
6: कति वर्षको बाँकी थियो स्कुटरको?
7: स्कुटरको 10 वर्षको।
6: अहिले तिर्दाखेरि कति पर्ने भयो? अब
7: तिर्दाखेरि 4 वर्षको भनेर उहाँ भक्तपुरमा 3 वर्षको तिरेपछि जरिमानाहरू रिनुहरू केही लाग्दैन भने सूचना टाँसिरहेको छ, त्यो हेरेर यहाँ तिर्न आएको। यहाँ त 4 वर्षको रे, फेरि चाहिँ जरिमाना रे के रे, रिनु 5,000 रे, गर्दाखेरि 22,848 पुर्याइदियो, 12,000 बोकेर आएको है, फेरि चाहिँ पैसा लिन गएर फेरि आउनु पर्यो।
0: नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सह जित निकालेको छ। मेक्सिकोको आइकोनिक एक्जिका रङ्गशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अजटेका स्टेडियममा क्यापासिटी क्राउड अघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक एक गोल गरे। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता लिएका थिए। दक्षिण अफ्रिकाका गोलकिपर रोन वेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो। एरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे। उनले 22 मिनटमा गरेको प्रहार गोल पोस्टमा लागेर फर्किएको हो। प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको बजेट जनतामुखी नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर साईले गरीब नागरिकलाई व्यवस्था गर्दै ठूला व्यापारीहरूलाई मात्र पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाउनु भएको हो।
1: बजेटमा न्यूनतम 2 करोड रुपियाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपियाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठूला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ। सरकारको एकातिर नीति के छ? ग्यास पेट्रोल र डिजेललाई विस्थापित गरी देशलाई विद्युतीय ऊर्जामा आधारित अर्थतन्त्रमा लैजाने, तर व्यवहार के छ? 50 युनिट भन्दा बढी विद्युत खपतमा पनि करको भार थप्ने, विद्युतीय सवारी साधनमा अन्तशुल्कको नाम परिवर्तन गरेर स्वच्छ पूर्वाधार शुल्क जस्ता नयाँ शीर्षक मार्फत अतिरिक्त बोझ थोपर्ने। यदि विद्युतीयकरण नै लक्ष्य हो भने विद्युतीय प्रयोग र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हो कि नयाँ नयाँ नाममा शुल्क थप्दै हदोत्साहित गर्नुपर्ने, यसको जवाफ चाहिन्छ।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्च स्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सयबुदी शासकीय सुधारकारी योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समक्षमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। विद्युत खरिद सम्झौता पीपीए गरेर पनि लामो समयसम्म निर्माणमा नगई झोलामै लाइसेन्स राख्ने प्रबन्धकमाथि उक्त कदम चाल्न सिफारिस गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति पत्र लाइसेन्स रद्द गर्न राय दिएको छ। समितिले 2076 अघि अनुमति लिएर हालसम्म कुनै प्रगति नगरेका 169 मेगावाटका अन्य 11 आयोजनालाई पनि विद्युत 2049 बमोजिम तत्काल खारेज गर्न सिफारिश गरेको छ। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढाउन भनिएको छ। 50% भन्दा बढी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा भनिएको छ। काम भइरहेका तर विभिन्न कारणले ढिला भइरहेका 1124 मेगावाटका 38 आयोजनालाई छिटो सम्पन्न गर्न सहजीकरण गर्ने भनेको छ। अर्थमन्त्री डाक्टर सोनिम बुवागले सदनमा दिएको जवाबप्रति एमालेकी सांसद साजिदा सिद्दिकीले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा वाग्लीले बोले लगत्तै नियमावती गर्दै सांसद सिद्दिकी
2: उहाँले कुरा गर्दै जाँदा भन्दै जाँदा बजेटमा आएर यो कम्युनिस्टको बजेट होइन यो हाम्रो बजेट हो भनेर भन्नुभयो। कम्युनिस्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिस्टको बजेट भनेर क्वेसन गर्नुभयो। मलाई लाग्छ हिजका शासनहरू हेर्दै आउँदा हिजको कम्युनिस्ट सरकार हुँदा देश र जनताले शान्ति पूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि हिँडेको थियो। तर आज कम्युनिस्टको बजेट र तपाईँको बजेट के हो भन्ने कुरा यही क्वेरी आउने कुरा भइसक्यो। त्यस कारणले मैले मन्त्रीज्यूलाई भन्छु, मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न। तपाईँले ल्याएका बजेट हामी के अनभिज्ञ हो।
3: कस्तो जुगायो झन झन हे भूत भगवान्।

0: खाए र घरमै राज गर्थे।
1: ए हो यस्ती मुरी त थुप्रै पाइया छ, ए हो यस्ती मुरी त थुप्रै पाइया छ।
0: ब्रह्मकुमारी, ब्रह्मकुमारी जस्ती।

भन्न जान्दिन जिब्रो बटार्छे हो यस्ती मोरी त थुप्रै पाइया छ ए हो यस्ती मोरी त थुप्रै पाइया छ पारिजात वाइबा जस्ती।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण

0: अफ्रिकामाथि सहज जित निकालेको छ। मेक्सिको आइकोनिक एजटेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई 2-0 पराजित गरेको हो। तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अजटेका स्टेडियममा क्यापेसिटी क्राउड मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले एक एक गोल गर्नुभयो। दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाउनु भएको थियो। खेलको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै शुरूआती अग्रता लिनु भएको हो। दक्षिण अफ्रिकाका गोलकिपर रोन वेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो। इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गर्नुभयो। उहाँले नै 42 मिनटमा गरेको प्रहार गोल पोस्टमा लागेर फर्कियो। विपक्षी खेलाड़ीलाई लडाएपछि 49 मिनटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरेपछि दक्षिण अफ्रिका 10 खेलाड़ीमा सीमित रह्यो। 67 मिनटमा राहुल जिमेनेसले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाउनु भयो। खेलको 84 मिनटमा दक्षिण अफ्रिकाका थेन्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरेपछि दक्षिण अफ्रिका 9 खेलाड़ीमा सीमित रह्यो। जीसँगै समूह एमा रहेको मेक्सिकोले 3 अङ्क जोडेको छ। यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज भन्दा दक्षिण अफ्रिकाबाट पनि सुरुमै दबाव परेको छ। सरकारी सम्पत्ति शुद्धिकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 34 जना र 5 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरू विरूद्ध सम्पत्ति शुद्धिकरणको अभियोग पत्र दायर भएको विशेष अदालतका रजिस्ट्रार वेद प्रसाद उप्रेतीले जानकारी दिनुभएको हो। सम्पत्ति शुद्धिकरणको अभियोगमा भट्ट र शंकर ग्रुपका संचालक अग्रवाल सहित शंकरलाल अग्रवाल, सन्दीप चासन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ। हिमालयन री इन्सुरेन्स सहितका कम्पनीहरूको रकम दुरूपयोग गरेर सम्पत्ति शुद्धिकरण गरेको कसुरमा सजायको माग गरिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गर्न भट्टलाई चैत 19 पक्राउ गरेको थियो। शंकर कुपका संचालक अग्रवाललाई चैत 22 पक्रेको हो। मुद्दामा कुल बिगो रकम 22 अर्ब 39 करोड़ तोकिएको छ। सर्वोच्च अदालतले कुटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर पट्टाललाई 10 वर्षको कैद सुनाएको छ। यसअघि उनलाई सफाई दिएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल जजिज मुसलमान र शान्ति सिंह थापा गुजरासले यसअघि सर्वोच्चबाट भएको फैसला उल्ट्याउँदै बिहिबार पट्टाललाई 10 वर्षको कैद सजाय सुनाएको हो। गृहमन्त्री सुदन गुरूङले बालाजुको सुकुम्बासी होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री गुरूङले त्यहाँ बसोबास गर्ने सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी पनि माग्नु भएको छ। सुकुम्बासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै व्यवस्थापनका क्रममा कुनै कमी कमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्नुभएको छ। भेटमा सुकुम्बासी परिवारले होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बाल बालिकाको शिक्षा दीक्षामा अप्ठ्यारो भोग्नु परेको गुनासो गरेका थिए। गुनासो सुने लगतै गृहमन्त्री सुदन गुरूङले आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरूङले होल्डिङ सेन्टरको निरन्तर अध्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउन साथ तुरन्तै समाधान गर्न निर्देशन दिनुभएको छ। सर्वोच्च अदालतले शैक्षिक संस्था एवं अस्पतालहरू रहेको प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी सभा भेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ।
1: नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूको पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 23 पुस 2082 प्रदर्शनी मार्गमा पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ आज सार्वजनिक गरेको हो। सर्वोच्चले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। प्रदर्शनी मार्गमा वरपर 2 विश्वविद्यालयका 4 आंगे क्याम्पसहरू भएकाले सर्वोच्चले प्रदर्शन र ध्वनि प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो। बाहेक काठमाडौँ मोडल अस्पताल र नेपाल रेडक्रसको रक्त संचार केन्द्र समेत प्रदर्शनी मार्गमै पर्ने भएकाले ब्रिकुटी मण्डपको प्रदर्शनी स्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्न अनुमति दिनु भनी आदेश दिएको छ। प्रदर्शनी स्थलमा सामाजिक, व्यावसायिक, शैक्षिक, बौद्धिक, सांस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनी बाहेक
0: अरू
2: रेडियो हो।

सर्वोच्च अदालतले कुटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न आरोपमा तत्कालीन माओवादी नेता गोविन्द बहादुर बच्चालालाई 10 वर्षको कैद सजाय सुनाएको छ। यसअघि उनलाई सफाई दिएको थियो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्ट्याउँदै बिहिबार बच्चालालाई 10 वर्षको कैद सजाय सुनाएको हो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुगेको छ। मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।